0: त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ।
1: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई रासुपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीको खण्डन गर्नुभएको छ।
2: हाम्रो समाज असाध्यै न्यून चेतना स्तरको छ, स्वार्थ के पाउन लायो, के ललिपप देखाइदियो, म सारा जीवन मर्ने हिँडेको मान्छे के ललिपप खाने भन्नुहोस् त। सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सदभावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिपप खाने यो उमेरमा? म त ललिपप होइन, तपाईँ साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई तपाईँहरूलाई तपाईँ पुस्तालाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बिपी पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो र त्यसको अगुवा शक्तिको रूपमा रासपा जुन आएको छ, यो स्वनिम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु।
1: समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गर्नुभएको छ।
3: हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नुहोला म स्टाइल इज द सिम्पलेस्ट भन्नुहोला फेरि, होइन, त्यही पनि हामी कुनै जमानामा सुन्थ्यौँ कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्न ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। तै पनि त्यो भन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा।
4: र फिफा विश्वकप अन्तर्गत आज भएको खेलमा रुपे र केबो भाडी 20-2 गोलको बराबरी भएको छ। समका खबर यति नै। नमस्कार।

0: Podcast Gorkha Radio.
1: झझल्को आइरहेछ तिम्रो छिनछिन, झझल्को आइरहेछ तिम्रो छिनछिन, आतुर छन् ओठहरू तिम्रै नाम लिन। थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: विश्वकप फुटबलमा अहिले न्युजिल्यान्ड र इजिप्ट बीचको खेल सुरु हुँदैछ। क्यानाडाको भ्यानकुभरमा हुन लागेको खेलका सहभागी दुई टिमले अघिल्ला खेलमा बराबरी खेलेर एक एक अङ्क पाएका थिए। दुई पटकको विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डीसँग बराबरीमा रोकिएको छ। अमेरिकाको फ्लोरिडामा भएको खेलमा उरुग्वे केप भर्डीसँग दुई दुई गोलको बराबरीमा रोकिएको हो। बेल्जियम र इरान पनि आफ्ना दोस्रो खेलमा पनि बराबरीमा रोकिएका छन्। इरान र बेल्जियमले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राख्न अब इरानले जुन 27 इजिप्ट विरुद्ध खेल्नेछ। यस्तै स्पेनले साउदी अरबलाई 4-0 फराकिलो अन्तरले हराएको छ। स्पेन 4 अङ्कका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रवादमा कुनै पनि शङ्का नराख्न आग्रह गर्नुभएको छ। राजसभाको पहिलो महाधिवेशन उद्घाटन समारोहमा उहाँले भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता खोजेको होइन भन्नुभयो।
1: सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ।
0: बागलुङको बागलुङ नगरपालिकाले नगर कि छोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। सङ्गम खर्ती मगरको यो रिपोर्ट।
2: छोराछोरी बीचको विभेद कम गर्ने र गर्भमै छोराछोरी पहिचान गरी छोरी भए भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहित गर्न बागलुङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। बागलुङ नगरपालिका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम,
3: खास गरी छोरी प्रतिको विभेद, त्यही भ्रूण हत्या, छोरा छ कि छोरी छ हेर्ने तपाईँ गर्ने गर्दाखेरि छोरी प्रतिको जुन आकर्षण भएन नि, यो कार्यक्रमले केही न केही ढङ्गले चाहिँ गर्ला, छोरी प्रतिको सम्मान पनि होला, छोरी छोरीको समान अस्तित्व हो भन्ने खालको कन्सेप्ट विकास गर्नका लागि यो कन्सेप्ट ल्याइएको हो। छोरा भए चाहिँ हामी बैतरिन तरिन्छ, छोरा भए ऊ हुन्छ, छोरी चाहिँ अर्काको घरमा जाने हो भन्ने मानसिकतालाई चाहिँ अब यो चेतनाका स्तरले उसका स्तरले चाहिँ न्यूनीकरण गर्न सकिन्छ कि भन्ने ढङ्गले चाहिँ यो कन्सेप्ट ल्याएको।
2: छोरी जन्मेर जन्मदर्ता गराएपछि निवेदन दिएमा बागलुङ नगरपालिकाले सम्झौता अनुसारको वाणिज्य ब्याङ्कमा खाता खोलेर नगद 5,000 रुपियाँ 20 वर्षीय मुद्दतीमा जम्मा गरिदिन्छ। त्यसमा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ।
3: प्र्याक्टिकलको हिसाबले न्यूनतम 5,000 हामीले जन्म दर्ता गरेर होइन बिरी पुऱ्याएर आउँदा बित्तिकै निवेदन दिँदा बित्तिकै नगरपालिकाबाट चाहिँ मुद्दती मालिदिन्छौँ। अनि आफ्नो अभिभावकले अथवा गार्जेन्सले बाबा आमाले जति चाहियो त्यति थपेर छोरीको बारेमा राख्न सक्ने भए।
2: 2080 सालको साउन महिनादेखि बागलुङ नगरपालिकामा यो कार्यक्रम लागू भएको हो। हालसम्म 300 जनाले यो कार्यक्रमबाट लाभ लिएको बागलुङ नगरपालिका पञ्जीकरण शाखाकी मुना थापा मगरले बताउनुभयो।
4: 335 जना निवेदन संकलन, 300 जनाले चाहिँ अहिलेसम्म लाभ लिए।
0: जुम्लामा एक वर्षमा 3,671 मेट्रिक टन सिमी उत्पादन भएको छ।
5: कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट 3,671 मेट्रिक टनको सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभरि 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कानका सुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई जुम्लाले तिला एक रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ। सो पालिकाले वडा 1 सहित 2, 8 र 9 वडाको 800 क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्ला राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख खेमराज शाहीले बताउनु भएको छ।
0: राष्ट्रिय वाणिज्य ब्याङ्कको पानीश्वर शाखाबाट जेएनजी आन्दोलनका क्रममा लुटिएको सुन ब्याङ्कका ऋणीले अझै फिर्ता पाउन सकेका छैनन्। ब्याङ्कले दिने भनेको र तितो राखेका ऋणीले माग गरेको रकममा फरक परेपछि उनीहरूले सुन वा त्यस बराबरको रकम भुक्तानी पाउन नसकेका हुन्। ब्याङ्कले लुटिएको दिनमा जति सुनको मूल्य तोकिएको थियो सोही बराबरको रकम फिर्ता दिने निर्णय गरेको छ। तर ब्याङ्कमा सुन तितो राखेर ऋण लिएका ऋणीहरूले भने जहिले दिने हो सोही दिनको मूल्यका आधारमा हुनुपर्ने माग गर्दै आएका छन्। केही सुन बाहेकले बैङ्कको केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका छन्। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य ब्याङ्कको बानेश्वर शाखाबाट 38 करोड 40 लाख
6: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा अहिले न्यूजील्याण्ड र इजिप्ट बीचको खेल जारी छ पहिलो हाफ हुँदासम्म न्यूजील्याण्डले 1-0 अग्रता लिएको छ न्यूजील्याण्डका लागि 15 नम्बर जर्सीका फिन शर्माले 15 मिनटमा गोल गर्नुभएको हो फिन शर्माले यो खेल अहिले क्यानाडाको भ्यानकुभरमा भइरहेको छ दुई पटकको विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ अमेरिकाको फ्लोरिडामा भएको खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो बेल्जियम र इरान पनि आफ्ना दोस्रो खेलमा पनि बराबरीमा रोकिएका छन् राजसभा प्रथम महाधिवेशनको बन्द सत्र अहिले बिहान सुरु हुँदैछ उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्द सत्र हुँदैछ राजसभाका महामन्त्री कविन्द्र बोर्लाको टिकाअनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ यसमा छलफल हुनेछ कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुतिमाथि पनि छलफल हुनेछ महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसपछि छलफल हुनेछ पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश तथा छलफल अनुमोदन गरिनेछ त्यसपछि दिउँसो लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ राजसभाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ बन्द सत्रमा राजसभाका 4211 प्रतिनिधि पर्यवेक्षक र स्वयंसेवक सहभागी हुनेछन् पूर्व मन्त्री कंग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत 80 वर्षीय खरेलको गैराती निधन भएको हो काभ्रेको खरेल थोकमा जन्मिएका खरेल कंग्रेसका आदर्शवादी नेताका रूपमा परिचित हुनुहुन्थ्यो कंग्रेसको राजनीतिमा सक्रिय भए बापत पटक पटक गरी झन्डै 9 वर्ष जेल जीवन बिताएका खरेल 2056 सांसद भएपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो खरेल शिक्षा राज्यमन्त्री भएका बेला प्राथमिक शिक्षा परियोजना लागू भएको थियो परियोजना मार्फत कयौं विद्यालयको भौतिक संरचना निर्माण गरिएका थिए म्याग्दीको मालिका गाउँपालिका 2 रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् 12 महिला उद्यमीले अल्लोबाट कपडा बनाउने गरेका छन् एकजनाले वार्षिक 45-150 मिटरसम्म अल्लोबाट कपडा बनाउने गरेका छन् गाउँमाटै प्रति मिटर 500-750 दरले अल्लो कपडा बिक्री हुने गरेको उद्यमी मनकुमारी पुनले बताउनुभयो
4: यो रुमा अल्लो ढागा कपडा उत्पादन समूह छ हाम्रो समूहको नाम कपडाहरू हाम्रो अल्लो अल्लोको थोरै मात्रामा बुने हो र अल्लो र सुती र अल्लो र उनीबाट हामीले कपडा बुन्न आएका छौँ
3: ट्राफिक जाम बढी हुने साद्दो बाटो र एकान्त कुनामा आउँदो आर्थिक वर्षमा अन्डरपास निर्माण थालिने भएको छ
5: अन्डरपास निर्माणका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ सरकारले आर्थिक वर्ष 2079-80 बजेट वक्तव्यबाटै उपत्यकाका ग्वारको एकान्तकुना र साद्दो बाटोमा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो तर अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनेको छैन साद्दो बाटो र एकान्तकुनामा कलङ्कीको जस्तै अन्डरपास बनाउन अध्ययनको काम सकिएको छ अध्ययनमा कलङ्कीको जस्तै अन्डरपास बनाउने र लागत 72 करोड लाग्ने उल्लेख छ अन्डरपास 4 लेनको हुने सडक विभागले जनाएको छ एकान्त कुनामा पनि अन्डरपास नै निर्माण गर्ने गरी अध्ययन गरिएको छ अन्डरपास निर्माणमा 50 करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ
3: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा हमला गरेर आणविक हमलाको प्रतिरक्षा गरिएको बताउनु भएको छ जेरुसलममा देशवासीलाई सम्बोधन गर्दै नेतन्याहुले आक्रमणका कारण मुलुकको अस्तित्व जोगाउन सफल भएको बताउनु भयो
6: Together with our American friends, we carried out the largest airstrike in our history. We destroyed Iran's nuclear infrastructure. We knocked out 20 of their top nuclear scientists. And when you take out the scientists, it's very hard to make a nuclear weapon.
3: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानीहरूसँग स्विजरल्यान्डमा वार्ता गरेका बेला नेतन्याहुको भनाई आएको छ उता राष्ट्रपति ट्रम्पले लेबनानमा हिजबुल्लाहको राज अन्त्य नगरी इरानमा हमलाको चेतावनी दोहोऱ्याउनु भएको छ र गोर्खा नगरपालिका 9 लक्ष्मी बजार आहाल डाँडामा 2 करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ। गोरखनाथ आश्रमका अध्यक्ष होमसिंह बस्नेतले मन्दिर निर्माणको काम 70% सकिएको जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुल खबर रेडियो हो।

0: सन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबलमा इजिप्टले न्युजिल्यान्डमाथि सनसनीपूर्ण 3-1 नतिजा निकालेको छ। भ्यानकुभरमा अन्तिम चरणमा रहेको खेलको पहिलो हाफमा अहिले 1-0 पछि परेको इजिप्टले दोस्रो हाफमा पुनरागमन गर्दै जित नजिक पुगेको हो। इजिप्टको जितमा मो सलाह, ट्रेगेट र मुस्ताफा जिकोले गोल गर्नुभयो। न्युजिल्यान्डका लागि 15 मिनटमा फिन शर्मानले गोल हान्नु भएको छ। दुवै टिमले अघिल्ला खेलमा बराबरी खेलेर 1-1 अङ्क पाएका थिए। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले घटनाको अनुसन्धान गर्न डराउनु पर्ने अवस्था आएको गुनासो गर्नुभएको छ। शान्तिका लागि सामूहिक अभियान कोक्यापले गरेको कार्यक्रममा सदस्य थापाले भदौ 23 र 24 घटना सम्बन्धी प्रतिवेदनको प्रतिरक्षा गर्दा हिंसा खेप्नु परेको खुलासा गर्नुभएको छ।
4: जेएनजीको घटनामा मानवाधिकार आयोगले जसरी एकदम तपाईँलाई यो कुरा चाहिँ म प्रष्टै भन्छु, हामी विदाउट बायस रिगार्डलेस अफ एनीथिङ चाहिँ मानवाधिकारले देखेको कुरा बोलेर लिएर आएको छ। तर अहिले यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने मैले झन् मेरो त मैले हेर्न छाडिसकेँ फेसबुक। जसरी अहिले एउटाले त भर्खर 3-4 दिन अगाडि मैले काङ्ग्रेसको कार्यालयमा होइन कि काङ्ग्रेसको एउटा ट्रेभल छ एउटा इन्टलेक्चुअल बडीको ट्रेभलमा मलाई कुरा राख्न बोलाउँदाखेरि बोलेको भरमा यस्तो शब्द प्रयोग गरेर मलाई ट्याग गरेर पठाएछ कि त्यो भन्नै नहुने शब्द छ।
3: अधिकार कर्मीमाथि नै हिंसा हुँदा नागरिक समाजको भूमिकामा उहाँले प्रश्न उठाउनु भएको छ।
4: मलाई चित्तै दुखेको छ यो कुरामा, नागरिक समाजले यसरी बुलिङ हुँदाखेरि किन बोलेको छैन? मानवाधिकार आयोगले दिएका सिफारिस अब दुई महिना हामी कुर्छौँ, 2 महिनापछि फलोअप गर्ने एउटा विधि छ। तर अहिलेदेखि नै नागरिक समाजले जति बेला जसलाई चाहिँ अनुसन्धान गर्नुपर्छ भन्नेहरू नै पोलिसी मेकिङमा जाँदाखेरि हामी नागरिक समाज कहाँ गयो?
3: अनाधिकृत मान्छे आएर वीरगन्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप उहाँको छ। भरतपुरमा सडकको चौडाइ 30 मिटरबाट 50 मिटर बनाउने प्रस्ताव गरिएको उल्लेख गर्दै थापाले थप 10,000 व्यक्ति प्रभावित हुन सक्ने उल्लेख गर्नुभएको छ। सुकुम्बासीले चिउरा खान नपाएर मरिरहेका बेला बेजिङको जस्तो हाइवे बनाउने इच्छा जागेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रदेशसभामा आजदेखि नयाँ बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ। प्रदेशसभाको आज बस्ने 10 औं बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले छलफलको प्रस्ताव सभामा पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ। त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले बजेट सम्बन्धी एक विधेयक पेश गर्नुहुने कार्यसूची रहेको सचिवालयले जनाएको छ। दाङको घोराई उपमहानगरपालिकाले पछिल्ला 9 वर्षमा करिब 200 किलोमिटर सडक कालोपत्र गरेको छ।
5: नगर प्रमुख नरुलाल चौधरीका अनुसार 9 वर्षमा 458 किलोमिटर सड़कको स्तरोन्नति र ग्राभेल गरिएको छ। यसैगरी यो अवधिमा 280 किलोमिटर नयाँ सड़क निर्माण गरिएको छ। उपमहानगरपालिकाले 68 किलोमिटर सड़क मर्मत गरिएको जनाएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न 207 कलभर्ट र 5 झोलुङ्गे पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। उपमहानगरमा 900 किलोमिटर ढल निर्माण गरिएको छ। एउटा व्यवस्थित सेनेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ।
3: अमेरिका र इरान बीच स्विजरल्यान्डमा सकारात्मक छलफल भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले जनाएका छन्। एक रिसोर्टमा भइरहेको वार्ता आगामी हप्तासम्म लम्बिने उनीहरूको भनाइ छ। वार्ता सकारात्मक भएकोमा अमेरिकी उपराष्ट्रपति जेरी भान्स पनि सहमत हुनुहुन्छ।
6: What we have already seen back home in the United States is lower gas prices. We've seen the free flow of oil and gas. We've seen peace. And now we're trying to build on that to see if we can build something even better and more sustainable for the future. This is a historic meeting.
3: इरानी सेनाले भने अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको धम्कीको सामना गर्न तयार रहेको जवाब पर्काएको छ। ट्रम्पले लेबनानमा इरान समर्थित हेजबुल्लालाई सहयोग गरिरहेकोमा आक्रमणको चेतावनी दिनुभएको थियो। ट्रम्पको धम्कीलाई लिएर इरानी वार्ताकारहरू टेबलबाट फिर्ता भएका थिए। बेलायतका प्रधानमन्त्री सर कियर स्टारमरले राजीनामाको बढ्दो दबावका बीच आफ्नो कार्ययोजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। उपचुनाव जितेका एन्डी बन्हामका समर्थक मन्त्रीहरूले सर स्टारमरलाई पद छाड्न सुझाव दिएका भनिएको छ। लेबर सांसद जस्टिन ब्यारर्स
2: we're pretty clear where the public stand on the current Prime Minister and his policies. Sadly, I don't think anyone wanted for us to be in this position, but we've had a very clear message in the local elections only last month that they want to see a change at the top, and I think that's what we've got to deliver now.
3: अहिलेसम्मका खबर यति नै नमस्कार म मैल
7: यो PFBS गोर्खा रेडियो हो

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कञ्चनपुरमा रिपोर्टिङ गर्ने भन्दै ओडा अध्यक्षसँग कुरा गर्दा गर्दै आक्रोशमा आएर मुक्का हान्ने पत्रकार पक्राउ परेकी छन्। भीमदत्त 18 का ओडा अध्यक्ष रविन्द्र देवकोटामाथि घाँटीमा समातेको भिडियो सार्वजनिक भएपछि पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। डिएसपी टेकबहादुर रावलले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको बताउनुभयो। ओडा अध्यक्ष देवकोटाले कुँवर विरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिनुभएको छ। मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याथपको प्रक्रिया अगाडि बढाएको डिएसपी रावतले बताउनुभयो। महेन्द्रनगर स्विट ड्रिम होटलमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम भइरहेको कक्षामा प्रतिक्रिया लिन गएकी कुँवरले देवकोटालाई घाँटीमा समात्नु भएको थियो। चितवनमा स्कुटर दुर्घटना हुँदा 2 युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 15 अतिथि पाटे पालिस नजिकै ट्रकको पछाडि आएर ठोकिँदा स्कुटरमा सवार 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लम्जुङका 19 वर्षीय राजीव गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू उपचारको क्रममा बिहान 3 बजे मृत्यु भएको हो। राजसभा प्रथम महाधिवेशनको बन्द सत्र बिहान सुरु हुँदैछ। उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्द सत्र सुरु हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। रासोपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ। बन्द सत्रमा रासोपाका 4211 जना प्रतिनिधि पर्यवेक्षक र स्वयंसेवक सहभागी हुनेछन्। पूर्व मन्त्री कङ्ग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ। बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत 80 वर्षीय खरेलको गैराती निधन भएको हो। अस्पतालमा उपचारका अवस्थामा गैराती उहाँको निधन भएको उहाँका छोरा महेश खरेलले जानकारी दिनुभयो। उहाँको संसदीय यात्राका क्रममा तत्कालीन शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत हुनुभएको थियो। कङ्ग्रेसको राजनीतिमा सक्रिय भए बापत पटक पटक गरी झन्डै 9 वर्ष जेल जीवन बिताएका खरेल 2056 सांसद जितेपछि शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो। खरेल शिक्षा राज्य मन्त्री भएका बेला प्राथमिक शिक्षा परियोजना लागू भएको थियो। परियोजना मार्फत कैयौँ विद्यालयको भौतिक संरचना निर्माण गरिएका थिए। म्याग्दीको मालिका गाउँपालिका 2 रुमका महिलाले जङ्गलमा खेर जाने अल्लुलाई आम्दानीको स्रोत बनाएका छन्। 12 जना महिला उद्यमीहरूले अल्लुबाट कपडा बनाउने गरेका छन्। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लुबाट कपडा बनाउने गरेका छन्। गाउँबाट प्रति मिटर 500 देखि 750 का दरले अल्लु कपडा बिक्री हुने गरेको उद्यमी मनकुमारी पुणले बताउनुभयो।
4: यो रुमा अल्लु ढाका कपडा उत्पादन समूह छ हाम्रो समूहको नाम। कपडाहरू हाम्रो अल्लुको थोरै मात्रामा बुनेको हो र अल्लु र सुती र अल्लु र उनीबाट हामीले कपडा बुन्ने आएका छौँ।
3: ट्राफिक जाम बढी हुने साद्धो बाटो र एकान्त कुनामा आउँदो आर्थिक वर्षमा अन्डरपास निर्माण गरिने भएको छ।
5: अन्डरपास निर्माणका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। सरकारले आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वारको एकान्तकुना र साद्धो बाटोमा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो। तर अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनेको छैन। साद्धो बाटो र एकान्तकुनामा कलङ्कीको जस्तै अन्डरपास बनाउन अध्ययनको काम सकिएको छ। अध्ययनमा कलङ्कीको जस्तै अन्डरपास बनाउने र लागत 72 करोड लाग्ने उल्लेख छ। अन्डरपास 4 लेनको हुने सडक विभागले जनाएको छ। एकान्त कुनामा पनि अन्डरपास नै निर्माण गर्ने गरी अध्ययन गरिएको छ। अन्डरपास निर्माणमा 50 करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ।
3: गोर्खा नगरपालिका 9 लक्ष्मी बजार आल डाँडामा 2 करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ। गोरखनाथ आश्रमका अध्यक्ष होमसिंह बस्नेतले मन्दिर निर्माणको काम अहिलेसम्म 70% सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र सकिने जानकारी दिनुभयो। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राण प्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने उहाँको भनाइ छ। मन्दिरमा ध्यान केन्द्र, स्थानीय जातका कौशला, धर्मशाला, प्रवचन कक्ष निर्माण गर्ने तयारी भइरहेको छ। त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल पनि सञ्चालनमा ल्याइनेछ। अमेरिका र इरानबीच स्विजरल्यान्डमा सकारात्मक छलफल भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले जनाएका छन्। एउटा रिसोर्टमा भइरहेको वार्ता आगामी हप्तासम्म लम्बिने उनीहरूको भनाइ छ। वार्ता सकारात्मक भएकोमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि सहमत हुनुहुन्छ। इरानी सेनाले भने अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको धम्कीको सामना गर्न तयार रहेको जवाब फर्काएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: लुम्बिनी प्रदेश सभामा आजदेखि नयाँ बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ। प्रदेशसभाको आज बस्ने दशौं बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले छलफलको प्रस्ताव सभामा पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नको मन्त्री कार्कीले जवाब दिनुहुनेछ। त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले बजेट सम्बन्धी एक विधेयक पेश गर्नुहुने कार्यसूची रहेको सचिवालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले घटनाको अनुसन्धान गर्न डराउनु पर्ने अवस्था आएको गुनासो गर्नुभएको छ। शान्तिका लागि सामूहिक अभियान कोक्यापले गरेको कार्यक्रममा सदस्य थापाले भदौ 23 र 24 घटना सम्बन्धी प्रतिवेदनको प्रतिरक्षा गर्दा हिंसा खेप्नु परेको खुलासा गर्नुभएको छ।
4: जेलजीको घटनामा मानवाधिकार आयोगले जसरी एकदम तपाईँलाई यो कुरा चाहिँ म प्रष्टै भन्छु, हामी विदाउट बायस रिगार्डलेस अफ एनिथिङ चाहिँ मानवाधिकारले देखेको कुरा बोलेर लिएर आएको छ। तर अहिले यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने मैले झन् मेरो त मैले हेर्न छाडिसकेँ फेसबुक। जसरी अहिले एउटाले त भर्खर 3-4 दिन अगाडि मैले काङ्ग्रेसको कार्यालयमा होइन कि काङ्ग्रेसको एउटा ट्रेभल छ एउटा इन्टलेक्चुअल बडीको ट्रेभलमा मलाई कुरा राख्न बोलाउँदाखेरि बोलेको भरमा यस्तो शब्द प्रयोग गरेर मलाई ट्याग गरेर पठाएछ कि त्यो भन्नै नहुने शब्द।
3: अधिकार कर्मीमाथि नै हिंसा हुँदा नागरिक समाजको भूमिकामा उहाँले प्रश्न उठाउनु भएको छ।
4: मलाई चित्तै दुखेको छ यो कुरामा, नागरिक समाजले यसरी बुलिङ हुँदाखेरि किन बोलेको छैन? मानवाधिकार आयोगले दिएका सिफारिस अब दुई महिना हामी कुर्छौँ, 2 महिनापछि फलोअप गर्ने एउटा विधि छ। तर अहिलेदेखि नै नागरिक समाजले जति बेला जसलाई चाहिँ अनुसन्धान गर्नुपर्छ भन्नेहरू नै पोलिसी मेकिङमा जाँदाखेरि हामी नागरिक समाज कहाँ गयो?
3: अनाधिकृत मान्छेहरू गएर वीरगन्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डुजर चलाएको आरोप उहाँको छ। भरतपुरमा सडकको चौडाइ 30 मिटरबाट 50 मिटर बनाउने प्रस्ताव गरिएको उल्लेख गर्दै थापाले थप 10,000 व्यक्ति प्रभावित हुन सक्ने उल्लेख गर्नुभएको छ। सुकुम्बासीले चिउरा खान नपाएर मरिरहेका बेला बेजिङको जस्तो हाइवे बनाउने इच्छा जागेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। गुल्मीको मालिका गाउँपालिकामा विसारको ब्रान्डिङ सुरुवात गरिएको छ। मालिका 2 दर्लिङमा दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले विसारको उत्पादन गरी बिक्री थालेको हो। परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरूले विसार उद्योग सञ्चालन गरेका हुन्। अहिले विसारको मूल्य प्रति केजी 400 रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिनुभयो। सहकारीले विसारका साथसाथै स्थानीय उत्पादन आटो पिठो लगायतका खाद्यान्न पनि बिक्री गर्ने लक्ष्य राखेको छ। दाङको घुराही उपमहानगरपालिकाले पछिल्ला 9 वर्षमा करिब 200 किलोमिटर सडक कालो पत्र गरेको छ।
5: नगर प्रमुख नरुलाल चौधरीका अनुसार 9 वर्षमा 458 किलोमिटर सडकको स्तरोन्नति र ग्राभेल गरिएको छ। यसैगरी यो अवधिमा 280 किलोमिटर नयाँ सडक निर्माण गरिएको छ। उपमहानगरपालिकाले 68 किलोमिटर सडक मर्मत गरिएको जनाएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न 207 कल्भर्ट र 5 झोलुङ्गे पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। उपमहानगरमा 900 किलोमिटर ढल निर्माण गरिएको छ। एउटा व्यवस्थित सेनेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ।
3: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा हमला गरेर सम्भावित आणविक हमलाको प्रतिरक्षा गरिएको बताउनु भएको छ। जेरुसलममा देशवासीलाई सम्बोधन गर्दै नेतन्याहुले अस्तित्वको संकट टारिएको बताउनुभयो।
6: Together with our American friends, we carried out the largest airstrike in our history. We destroyed Iran's nuclear infrastructure. We knocked out 20 of their top nuclear scientists. And when you take out the scientists, it's very hard to make a nuclear weapon.
3: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानीहरूसँग स्विजरल्यान्डमा वार्ता गरेका बेला नेतन्याहुको भनाइ आएको छ। उता राष्ट्रपति ट्रम्पले लेबननमा हेजबुल्लाहको राज अन्त्य नगरे इरानमा हमलाको चेतावनी दोहोऱ्याउनु भएको छ। विश्वकप फुटबलमा इजिप्टले न्युजिल्यान्डमाथि सनसनीपूर्ण 3-1 नतिजा निकालेको छ। भ्यानकुभरमा भएको खेलमको पहिलो हाफमा 1-0 पछि परेको इजिप्टले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो। विश्वकपको इतिहासमा इजिप्टको यो पहिलो जित हो। इजिप्टको जितमा मोसलाह ट्रेगेट र मोस्थापा जिकोले गोल गर्नुभयो। न्युजिल्यान्डका लागि 15 मिनट मा फिन शर्माले गोल हान्नुभएको छ। जितपछि समूह चरणको एक खेल बाँकी छँदै इजिप्ट नकआउटमा पुगेको छ। दुवै टिमले अघिल्ला खेलमा बराबरी खेलेर एक एक अङ्क पाएका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो

खर्चो जिंदगी भरी कति सार्छो कति बाढ्छो जिंदगी भरी जिंदगी।

जिंदगी भरी कहाँ कहाँ उड़ीछौ जिंदगी भरी जिंदगी।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: रासोपा प्रथम महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा 3 घण्टा टिरा भएको छ। चितवन उद्योग संघको प्रदर्शन केन्द्रमा बन्द सत्र हुने भनिएकोमा महाधिवेशन प्रतिनिधिको संख्या यकिन नभएपछि ढिलाइ भएको भनिएको छ। तर महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधि संख्या लगायत विषयमा विवाद नरहेको जिकिर गर्नुहुन्छ।
4: 9 गतेको बेलुकासम्म हामीले भनेको भोलिको बेलुकासम्म यो सबै कार्यक्रमहरू सक्ने गरी तयारी गरेका छौँ र सकिन्छ भन्ने लाग्छ। अहिले अब यो बन्द सत्रको कार्यक्रमहरू सुरु गर्छौँ। निर्वाचन आयोगले पनि कामहरू गरिराखेका छ र निर्वाचन आयोगले उम्मेदवारी दर्ताको प्रक्रिया फटाफट गर्ने गरी चाहिँ सबै तयारी गरिसकेका छ।
3: बन्द सत्रको सुरुमा अनुशासन आयोग आर्थिक प्रतिवेदन लगायत प्रस्तुत गर्ने भनिएको थियो। दिउँसो अन्तरिम व्यवस्थापन समितिको गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। दिउँसो खानापछि आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। बन्द सत्रमा रासोपाका 4,000 बढी प्रतिनिधि सहभागी हुने भनिएको छ। कञ्चनपुरमा रिपोर्टिङ गर्ने भन्दै वडाध्यक्षसँग कुरा गर्दा गर्दै आक्रोशमा आएर मुक्का हान्ने पत्रकार पक्राउ परेकी छन्। भीमदत्त 18 का वडाध्यक्ष रविन्द्र देवकोटामाथि घाँटीमा समातेको भिडियो सार्वजनिक भएपछि पत्रकार ऐश्वर्य कुँवरलाई पक्राउ गरिएको हो। डिएसपी टेकबहादुर रावलले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको बताउनु भयो। वडाध्यक्ष देवकोटाले कुँवर विरुद्ध अभद्र व्यवहारको किटानी जाहेर दिनुभएको छ। मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याथ थपको प्रक्रिया अगाडि बढाइएको डिएसपी रावलले बताउनु भयो। महेन्द्रनगर स्विट ड्रिम होटलमा लागू सम्बन्धी प्रशिक्षण कार्यक्रम भइरहेको कक्षामा प्रतिक्रिया लिन कुँवर जानुभएको थियो। पाल्पाको रैनादेवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्सानी गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। बुटवलबाट छवि पाण्डे।
5: बाँदर र जङ्गली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
6: यसबाट त अब 2-3 करोड जान्छ क्या एक वर्षमा। वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या यहाँबाट। किसान त छैन, सबै बुटोलतिरका व्यापारी भइरहेछ।
5: खुर्सानीकी तारा सारूले एक वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ। उहाँले पनि दालचिनी खेती गर्नुभएको छ। स्थानीय किसानले अब दालचिनी खेतीको लागि स्थानीय स्तरमै प्रशोधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग माग गरेका छन्।
3: चितवनमा स्कुटर दुर्घटना हुँदा 2 युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि आएर ठोकिँदा स्कुटरमा सवार 2 जनाको मृत्यु भएको प्रहरले जनाएको छ। दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङका 19 वर्षीय राजीव गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू उपचारको क्रममा बिहान 3:15 बजे मृत्यु भएको हो। म्याग्दीको मालिका गाउँपालिका 2 रुमका महिलाले जङ्गलमा खेर जाने अल्लुलाई आम्दानीको स्रोत बनाएका छन्। 12 जना महिला उद्यमीले अल्लुबाट कपडा बनाउने गरेका छन्। एकजनाले वार्षिक 45-150 मिटरसम्म अग्लो अल्लुबाट कपडा बनाउने गरेका छन्। गाउँबाटै प्रति मिटर 500-750 का दरले कपडा बिक्री हुने गरेको उद्यमी मनकुमारी पुनले बताउनु भयो।
7: यो रुमा अल्लु ढाका कपडा उत्पादन समूह छ हाम्रो समूहको नाम। कपडाहरू हाम्रो अल्लुको थोरै मात्रामा बुने हो र अल्लु र सुती र अल्लु र उनी बाट हामीले कपडा बुन्न आएका छौँ।
3: ट्राफिक जाम बढी हुने सातो बाटो र एकान्तकोनामा आउँदो आर्थिक वर्षमा अन्डरपास निर्माण थालिने भएको छ।
8: अन्डरपास निर्माणका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। सरकारले आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वारको एकान्तकुना र सातो बाटोमा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो। तर अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनेको छैन। सातो बाटो र एकान्तकुनामा कलङ्कीको जस्तै अन्डरपास बनाउन अध्ययनको काम सकिएको छ। अध्ययनमा कलङ्कीको जस्तै अन्डरपास बनाउने र लागत 72 करोड लाग्ने उल्लेख छ। अन्डरपास 4 लेनको हुने सडक विभागले जनाएको छ।
3: बेलायतका प्रधानमन्त्री सर कियर स्टारमरले राजीनामाको बढ्दो दबावका बीच आफ्ना कार्ययोजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। उपचुनाव जितेका एन्डी बर्नहामका समर्थक मन्त्रीहरूले सर स्टारमरलाई पद छाड्न सुझाव दिएका भनिएको छ। गएको महिना चुनावमा अनपेक्षित नतिजाका कारण उहाँमाथि राजीनामाको दबाव बढ्दो छ। लेबर सांसद जस्टिन माइडर्स:
2: We're pretty clear where the public stand on the current Prime Minister and his policies, sadly.
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: देशको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कमजोर नै भए पनि मनसुनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढ़िरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ। कोशीमा तीन दिन अघि शुरू भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ। यो वर्ष मनसुन प्रवेशको सरदर मितिभन्दा छ दिन ढिला गरी गएको शुक्रबार नेपाल आएको थियो। मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ। पश्चिमी नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ। वर्षा नभएका कारण पश्चिम नेपालका नेपालगंज र धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। धनगढी र नेपालगंजमा तातो हावाको लहरको चेतावनी पनि जारी गरिएको छ। मनसुनी वर्षाका कारण पूर्वी तथा मध्य नेपालका आधा दर्जन बढी मुख्य राजमार्ग तथा सड़क प्रभावित भएका छन्। प्रहरी प्रधान कार्यालयले भोजपुर पाँचथर इलाम मोरङ खोटाङ महोत्तरी काभ्रे र मकवानपुरमा सड़क पूर्ण रूपमा वा आंशिक अवरुद्ध भएका जनाएको छ। खोटाङको पंखुमा मध्य पहाड़ी राजमार्ग अवरुद्ध हुँदा भोजपुरको बोखिममा एकतर्फी सञ्चालनमा आएको छ। महोत्तरीको जलेश्वर जनकपुर मार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा काभ्रेको पिपी राजमार्ग बन्द गरिएको छ। मध्य पहाड़ी राजमार्गको पाँचथर तुभान खण्ड पनि एकतर्फी भएको छ। मोरङको सुन्दर हरैचामा पर्ने पूर्व पश्चिम राजमार्ग एकतर्फी आवत जावत भइरहेकामा इलामको राजदुवालीमा पनि सड़क एकतर्फी भएको छ। मकवानपुरको कोलेखानी फरेपिङ सड़क भने मरमत कार्यका लागि एक महिना बन्द गरिएको छ। पूर्व मन्त्री कंग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ। बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत 80 वर्षीय खरेलको निधन भएको हो। गैराती खरेलको निधन भएको उहाँका छोरा महेश खरेलले जानकारी दिनुभयो। कंग्रेसको राजनीतिमा सक्रिय भए बापत पटक पटक गरी झण्डै 9 वर्ष जेल जीवन बिताएका खरेल 2056 सांसद भएपछि शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो। खरेल शिक्षा राज्य मन्त्री भएका बेला प्राथमिक शिक्षा परियोजना लागू भएको थियो। परियोजना मार्फत कैयौं विद्यालयहरूको भौतिक संरचना निर्माण गरिएका थिए। दाङको खुराही उपमहानगरपालिकाले पछिल्ला 9 वर्षमा करिब 200 किलोमिटर सड़क कालोपत्र गरेको छ।
4: नगर प्रमुख नरुलाल चौधरीका अनुसार 9 वर्षमा 458 किलोमिटर सड़कको स्तरोन्नति र ग्राभेल गरिएको छ। यसैगरी यो अवधिमा 280 किलोमिटर नयाँ सड़क निर्माण गरिएको छ। उपमहानगरपालिकाले 68 किलोमिटर सड़क मर्मत गरिएको जनाएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न 207 कलभर्ट र 5 झोलुङ्गे पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। उपमहानगरमा 900 किलोमिटर ढल निर्माण गरिएको छ। एउटा व्यवस्थित सेनेटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ।
3: गुल्मीको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ सुरुवात गरिएको छ। मालिका दुई दर्लिङमा दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री थालेको हो। साना किसान तथा युवा उद्यमशीलता परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरूले बेसार उद्योग सञ्चालन गरेका हुन्। अहिले बेसारको मूल्य प्रति केजी 400 रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिनुभयो। सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन आटो पिठो लगायतका खाद्यान्न पनि बिक्री गर्ने लक्ष्य राखेको छ। अमेरिका र इरानबीच स्विजरल्याण्डमा सकारात्मक छलफल भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले जनाएका छन्। एउटा रिसोर्टमा भइरहेको वार्ता आगामी हप्तासम्म लम्बिने उनीहरूको भनाइ छ। वार्ता सकारात्मक भएकोमा अमेरिकी उपराष्ट्रपति जेरी भान्स पनि सहमत हुनुहुन्छ।
5: What we have already seen back home in the United States is lower gas prices. We've seen the free flow of oil and gas. We've seen peace. And now we're trying to build on that to see if we can build something even better and more sustainable for the future. This is a historic meeting.
3: इरानी सेनाले भने अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको धम्कीको सामना गर्न तयार रहेको जवाब फर्काएको छ। ट्रम्पले लेबननमा इरान समर्थित हेजबल्लालाई सहयोग गरिरहेमा आक्रमणको चेतावनी दिनुभएको थियो। ट्रम्पको धम्कीलाई लिएर इरानी वार्ताकारहरू टेबलबाट फिर्ता भएका थिए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा हमला गरेर सम्भावित आणविक हमलाको प्रतिरक्षा गरिएको बताउनु भएको छ। जेरुसलममा देशवासीलाई सम्बोधन गर्दै नेतन्याहुले अस्तित्वको सङ्कट टारिएको बताउनु भएको छ।
6: Together with our American friends, we carried out
2: the largest airstrike in our history. We destroyed Iran's nuclear infrastructure. We knocked out 20 of their top nuclear scientists. And when you take out the scientists, it's very hard to make a nuclear weapon.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.
1: यो BFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: सम्पत्ति शुद्धिकरण बारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई फेरि पनि ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा आयोजित एफएटीएफको प्लेनरी र वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। एफएटीएफले नेपाललाई सुधारका लागि दुई वर्षको समय दिएर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो। त्यो बेला ग्रे लिस्टमा राख्दा नेपालले सुधार गर्नुपर्ने काम समेत तोकिएको थियो। नेपालले यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। नेपालले ग्रे लिस्टबाट निस्कन दुई वर्षको कार्ययोजना बनाएकोमा एक वर्षको अवधिमा कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको एफएटीएफको निष्कर्ष छ। नेपालले सुधारका लागि उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाएर यो अवधिमा सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी नियन्त्रण प्रणाली सुधार गर्न कदम चाले पनि आफ्नो रणनीतिक कमजोरी सुधारका लागि एफएटीएफको कार्ययोजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने भनिएको छ। एफएटीएफले नेपालले पूरा गर्नुपर्ने भन्दै थप 6 जिम्मेवारी तोकिदिएको छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी सम्बन्धी प्रमुख जोखिमको बुझाइमा सुधार गर्नुपर्ने वाणिज्य ब्याङ्क, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्न व्यवसाय र घरजग्गा क्षेत्रमाथिको जोखिममा आधारित सुपरिवेक्षणलाई सुदृढ गर्नुपर्ने भनिएको छ। त्यस्तै वित्तीय समावेशीकरणमा बाधा नपुर्याई गैर कानूनी मुद्रा तथा मूल्य हस्तान्तरण सेवा, हुन्डी प्रदायकहरूको पहिचान र कार्यवाहीको प्रमाण प्रस्तुत गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने भनिएको छ। त्यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनमा वृद्धि भएको देखाउनुपर्ने र जोखिमको प्रकृति अनुसार अपराधबाट प्राप्त सम्पत्ति तथा अपराधमा प्रयोग भएका साधनको पहिचान, खोजी, रोक्का, जफत र राज्यको समित्वमा ल्याउने उपाय प्रभावकारी रूपमा कार्यान्वयन भएको देखाउनुपर्ने एफएटीएफको निष्कर्ष छ। राज्यसभाको पहिलो महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा ढिला भएको छ। चितवन उद्योग वाणिज्य संघको प्रदर्शन केन्द्रमा बन्द सत्र शुरू हुने भनिएकोमा महाधिवेशन प्रतिनिधिको संख्या एकिन नभएपछि ढिलाइ भएको भनिएको छ। तर महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिनिधि संख्या लगायतका विषयमा विवाद नरहेको जिकिर गर्नुभएको छ।
1: 9 बेलुकासम्म हामीले भनेको भोलिको बेलुकासम्म यो सबै कार्यक्रमहरू सक्ने गरी तयारी गरेका छौँ र सकिन्छ भन्ने लाग्छ। अहिले अब यो बन्द सत्रको कार्यक्रमहरू सुरु गर्छौँ। निर्वाचन आयोगले पनि कामहरू गरिराखेका छ र निर्वाचन आयोगले उम्मेदवारी दर्ताको प्रक्रिया फटाफट गर्ने गरी चाहिँ सबै तयारी गरिसकेका छ।
0: बन्द सत्रको सुरुमा अनुशासन आयोग आर्थिक प्रतिवेदन लगायत प्रस्तुत गर्ने तालिका थियो। दिउँसो अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सबै जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ। दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। बन्द सत्रमा राज्यसभाका 4,000 बढी प्रतिनिधि सहभागी हुने भनिएको थियो। पोखरा महानगरपालिकाले बसपार क्षेत्रको व्यापारी कम्प्लेक्सका संरचनामा डोजर चलाएपछि विस्थापित व्यवसायीले पुनस्थापनाको माग गरेका छन्। बसपार्कको निर्माणका लागि बाधक ठानिएका सुकुम्बासी बस्ती भने अझै हटेको छैन। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
2: पोखराको पृथ्वीचोक स्थित प्रस्तावित बसपार्क भित्रको वास्तोला कम्प्लेक्समा शनिबार अपरान्न डोजर चल्यो। वर्षौंदेखि व्यापार र बसोबासका आधार बनेका सटर तथा संरचना भत्किए। डोजरले टहरा भत्काइरहँदा कमला पुन आफ्नो सामान खोज्दै हुनुहुन्थ्यो, तर धेरै सामान माटो र भग्नावशेष मुनि पुरिसकेको थियो। भावुक हुँदै उहाँले ओढ्ने ओछ्याउने कपडा बाहेक अरू केही निकाल्न नपाएको सुनाउनु भयो।
3: माथिको फलामहरू अन्तपट्टि गएर बनाउनु पर्यो अनि त्यो सबै निकालेर बाहिर राख्यो भने स्वरले लैदिन्छ, भित्रपट्टि राखेको थिएँ। अनि अहिले मैले खाना खानु गएँ, सामान पुऱ्याएर आए, आएर हेर्छु त डोजर लाइदिँदैछ।
2: पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र रहेको वास्तोला कम्प्लेक्सका करिब 320 संरचना हटाएको छ। महानगरले पटक पटक सूचना जारी गरेपछि धेरै व्यवसायीले पहिले नै सामान सारिसकेका थिए, तर केही व्यवसायी र परिवार भने अन्तिम समयसम्म यही थिए। व्यवसायी सागर भट्टराई आफूलाई हटाउने काम भए पनि पुनस्थापनाको विषयमा स्पष्ट योजना नदेखिएको बताउनुहुन्छ। बसपार्क क्षेत्रभित्र रहेको सुकुम्बासी बस्तीको व्यवस्थापन अर्को चुनौतीको रूपमा रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष दिपेन्द्र मर्सानी बसपार्क भित्र रहेका 572 जनाको अवस्था अध्ययन भइरहेको र व्यवस्थापन पछि निर्माण कार्यले थप गति लिने बताउनुहुन्छ।
0: कञ्चनपुरमा रिपोर्टिङ गर्ने भन्दै वडा अध्यक्षसँग आक्रोशमा आएर मुख कहाने पत्रकार पक्राउ परेकी छन्। भीमदत्त 18 वडा अध्यक्ष रविन्द्र देवकोटामाथि घाँटीमा समातेको भिडियो सार्वजनिक भएपछि पत्रकार ऐश्वर्य कुमारलाई पक्राउ गरिएको अवस्था। अनि सम्म खबर यति नै
4: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ दुई वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनुभएको थियो। स्टारमरले राजीनामा दिने निर्णयबारे आज बिहान राजालाई जानकारी दिइसकेको पनि बताउनु भएको छ। लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई 9 जुलाईदेखि नेतृत्वका लागि मनोनयन खुला गरी ग्रीष्मकालीन विधासम्ममा सम्पन्न गर्ने गरी कार्यतालिका तय गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। त्यतिन्जेलसम्म आफू प्रधानमन्त्री पदमा बहाल रहने उहाँको भनाइ छ। स्टारमरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तराधिकारी जो बने पनि पूर्ण समर्थन गर्ने घोषणा पनि गर्नुभएको छ। गत साताको चुनावबाट सांसद निर्वाचित एनडी बर्नहमलाई स्टारमरको उत्तराधिकारीका रूपमा हेरिएको छ। तर नयाँ प्रधानमन्त्रीको नियुक्ति सेप्टेम्बरसम्म कुर्नुपर्ने बताइन्छ। त्यो बेला लेबर पार्टीको अधिवेशन भएपछि नयाँ नेतृत्व चयन हुनेछ। राजीनामा घोषणा गर्नुअघि स्टारमरले आफू पदमा आउँदा लेबर पार्टी राजनैतिक, आर्थिक र नैतिक रूपमा टाट पल्टिसके पनि सबै सम्हालेको दावी गर्नुभएको छ। उहाँले यहुदी विरोधी भावनाको विषयलाई जहिलेदेखि उखेलेर पार्टीलाई परिवर्तन गरेको दावी पनि गर्नुभएको छ। सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई फेरि पनि ग्रेड लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको प्यारिसमा आयोजित एफएटीएफको प्लेनरी र वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रेड लिस्टमै राख्ने निर्णय गरेको हो। एफएटीएफले नेपाललाई सुधारका लागि 2 वर्षको समय दिएर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो। त्यो बेला ग्रे लिस्टमा राख्दा नेपालले सुधार गर्नुपर्ने काम समेत तोकिएको थियो। नेपालले यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै सूचीबाट नहटाउने निर्णय भएको हो। नेपालले ग्रे लिस्टबाट निस्कन 2 वर्षको कार्ययोजना बनाएकोमा 1 वर्षको अवधिमा कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको एफएटीएफको निष्कर्ष छ। नेपालले सुधारका लागि उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाएर यो अवधिमा सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी नियन्त्रण प्रणाली सुधार गर्न कदम चाले पनि आफ्नो रणनीतिक कमजोरी सुधारका लागि एफएटीएफको कार्ययोजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने भनिएको छ। एफएटीएफले नेपालले पूरा गर्नुपर्ने भन्दै 6 वटा जिम्मेवारी तोकिदिएको छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी सम्बन्धी प्रमुख जोखिमको बुझाइमा सुधार गर्नुपर्ने वाणिज्य ब्याङ्क, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्न व्यवसाय र घर जग्गा क्षेत्रमाथिको जोखिममा आधारित सुपरिवेक्षणलाई सुदृढ गर्नुपर्ने भनिएको छ। त्यस्तै वित्तीय समावेशीकरणमा बाधा नपुर्याई गैर कानूनी मुद्रा तथा मूल्य हस्तान्तरण सेवा, हुन्डी प्रदायकको पहिचान र कार्यवाहीको प्रमाण प्रस्तुत गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने भनिएको छ। त्यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनमा वृद्धि भएको देखाउनुपर्ने र जोखिमको प्रकृति अनुसार अपराधबाट प्राप्त सम्पत्ति तथा अपराधमा प्रयोग भएका साधनको पहिचान, खोजी, रोक्का, जफत र राज्यको समितिमा ल्याउने उपाय प्रभावकारी रूपमा कार्यान्वयन भएको देखाउनुपर्ने एफएटीएफको भनाइ छ। मनसुनी वर्षाका कारण पूर्वी र मध्य नेपालका आधा दर्जन बढी मुख्य राजमार्ग र सडक प्रभावित भएका छन्।
1: प्रहरी प्रधान कार्यालयले भोजपुर, पाँचथर, इलाम, मोरङ, खोटाङ, महोत्तरी, काभ्रे र मकवानपुरमा सडक पूर्ण रूपमा वा आंशिक अवरुद्ध भएका जनाएको छ। खोटाङको पङ्खुमा मध्य पहाडी राजमार्ग अवरुद्ध हुँदा भोजपुरको बोखिममा एकतर्फी सञ्चालनमा आएको छ। महोत्तरीको जलेश्वर जनकपुर मार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा काभ्रेको पिपी राजमार्ग बन्द गरिएको छ। मध्य पहाडी राजमार्गको पाँचथर दुभान खण्ड पनि एकतर्फी भएको छ। मोरङको सुन्दर हरैचामा पर्ने पूर्व पश्चिम राजमार्ग एकतर्फी आवत जावत भइरहेकामा इलामको राजदुवालीमा पनि सडक एकतर्फी भएको छ। मकवानपुरको कुलेखानी फरेपिङ सडक भने मर्मत कार्यका लागि 1 महिना बन्द गरिएको छ।
0: पत्रकारिताको नाममा वडा अध्यक्षमाथि दुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरकी एकजना पत्रकारलाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका 18 का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि आत्मसहित दुर्व्यवहार गरेको अभियोगमा पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। हिजो आइतबार महेन्द्रनगरको होटलमा आयोजित लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष देवकोटासँग विवाद परेपछि पत्रकार कुँवरले हातपात गरेको भिडियो सार्वजनिक भएको छ। वडा अध्यक्ष देवकोटाले कुँवर विरूद्ध अभद्र व्यवहार सम्बन्धी किटानी जारी गर्नुभएको छ। कुँवरलाई प्रहरी हिरासतमा राखिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा सदस्य कुँवरको व्यवहारले पत्रकारिताको मर्यादा र आचार संहिताबारे प्रश्न उठाएको भन्दै आलोचना समेत भएको छ। कुँवरले भने सामाजिक सञ्जाल मार्फत वडा अध्यक्षले आफूलाई सुरुमै दुर्व्यवहार गरेकाले प्रतिकार गरेको जिक्र गर्नुभएको छ। पत्रकार कुँवर 2 वर्ष अघि विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ परेको पनि खुलेको छ। त्यो बेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक विनु कुमारी शाही विरूद्ध समाचार र सामाजिक सञ्जालमा लेखेको आरोप लागेपछि पक्राउ परेको प्रहरीले जनाएको छ। हवस् त अहिलेसम्मको खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस कुल खबर रेडियो हो।

0: पत्रकारिताको नाममा वडा अध्यक्षमाथि दुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरकी एकजना पत्रकारलाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका 18 का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात सहित दुर्व्यवहार गरेको अभियोगमा पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। हिजो महेन्द्रनगरको होटलमा आयोजित लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष देवकोटासँग विवाद भएपछि पत्रकार कुँवरले हातपात गरेको भिडियो सार्वजनिक भएको थियो। वडा अध्यक्ष देवकोटाले कुँवर विरूद्ध अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी दिनुभएको छ। कुँवरलाई प्रहरी हिरासतमा राखिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा सदस्य कुँवरको व्यवहारले पत्रकारिताको मर्यादा र आचार संहिताबारे प्रश्न उठाएको भन्दै आलोचना समेत भएको छ। कुँवरले भने सामाजिक सञ्जाल मार्फत वडा अध्यक्ष आफूलाई शुरूमै दुर्व्यवहार गरेकाले प्रतिकार गरेको जिकिर गर्नु भएको छ। पत्रकार कुँवर 2 वर्ष अघि विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ परेको खुलेको छ। त्यो बेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक विनु कुमारी शाही विरूद्ध समाचार र सामाजिक सञ्जालमा आरोप लगाएपछि पक्राउ परेको प्रहरीले जनाएको छ। चितवनमा जारी सत्तारूढ राष्ट्रपाको महाधिवेशनमा सांसद अमरेश कुमार सिंह भने उपस्थित नभएको पाइएको छ। पछिल्लो समय सरकारप्रति असन्तुष्टि जनाउँदै आएका नेता सिंहले राष्ट्रपाको पहिलो महाधिवेशन बहिष्कार गर्नुभएको हो। राष्ट्रपाका सांसदहरू स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि मधेशका महाधिवेशन प्रतिनिधिको सूचीमा नेता सिंहको नाम छैन। गएको साउन यताको 11 महिनामा झण्डै 19 खर्बको वस्तु आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा 18 खर्ब 94 अर्ब 9 करोड 89 लाखको वस्तु आयात भएको हो। यो रकम अघिल्लो आर्थिक वर्षको 11 महिना भन्दा गएको 11 महिनामा 15.16% बढ़ी हो। यही अवधिमा नेपालबाट 2 खर्ब 77 अर्ब 97 लाख हाराहारीको विदेश गएको छ। निर्यात भने गएको आर्थिक वर्षको यही अवधि भन्दा यसपाला 12.28% बढ़ी हो। गएको आर्थिक वर्षको 11 महिनामा नेपालबाट 2 खर्ब 47 अर्ब 57 करोड़को सामान निर्यात भएको थियो। भन्सार विभागका अनुसार यो अवधि मा 1 खर्ब 52 अर्ब 68 करोड़को डिजेल र 1 खर्ब 19 अर्ब 63 करोड़को सोयाबीन तेलको कच्चा पदार्थ आयात भएको छ। यही अवधिमा नेपालबाट 1 खर्ब 13 अर्बको सोयाबीन तेल र 12 अर्ब 1 करोड़को अलैची निर्यात भएको छ। बेलायती ब्रिटिस प्रधानमन्त्री कियर स्टार्मरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ 2 वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनु भएको थियो। स्टार्मरले राजीनामा दिने निर्णयबारे आज बिहान राजालाई जानकारी दिइसकेको पनि बताउनु भएको छ। लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई 9 जुलाईदेखि नेतृत्वका लागि मनोनयन खुला गरी ग्रीष्मकालीन विदासम्म सम्पन्न गर्ने गरी कार्यतालिका तय गर्न आग्रह गर्नुभएको छ। त्यतिन्जेलसम्म आफू प्रधानमन्त्री पदमै बहाल रहने उहाँको भनाइ छ। स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तरा अधिकारी जो भने पनि पूर्ण समर्थन दिने घोषणा पनि गर्नुभएको छ। गत साताको उपचुनावबाट सांसद निर्वाचित एन्डी बर्नहमलाई स्टार्मरको उत्तराधिकारीका रूपमा हेरिएको छ, तर नयाँ प्रधानमन्त्रीको नियुक्ति सेप्टेम्बरसम्म कोर्नुपर्ने बताइएको छ। त्यो बेला लेबर पार्टीको अधिवेशन भएपछि नयाँ नेतृत्व चयन हुनेछ। राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू पदमा आउँदा लेबर पार्टी राजनैतिक, आर्थिक र नैतिक रूपमा टाट पल्टिएको पनि सबै सम्हालेको दावी गर्नुभएको छ। उहाँले यहुदी विरोधी भावना को विषयलाई जरैदेखि उखेलेर पार्टीलाई परिवर्तन गरेको दावी पनि गर्नुभएको छ। सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्स FATF-ले नेपाललाई फेरि पनि ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा आयोजित FATF-को प्लेनरी र वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। FATF-ले नेपाललाई सुधारका लागि 2 वर्षको समय दिएर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो। त्यो बेला ग्रे लिस्टमा राख्दा नेपालले सुधार गर्नुपर्ने काम समेत तोकेको थियो। नेपालले यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै ग्रे लिस्टमै निरन्तरता दिएको हो। नेपालले ग्रे लिस्टबाट निस्कन 2 वर्षको कार्ययोजना बनाएकोमा 1 वर्षको अवधिमा कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको FATF-को निष्कर्ष छ। नेपालले सुधारका लागि उच्च स्तरीय राजनैतिक प्रतिबद्धता जनाए। यो अवधिमा सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी नियन्त्रण प्रणाली सुधार गर्न कदम चाले पनि आफ्नो रणनीतिक कमजोरी सुधारका लागि FATF-को कार्ययोजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने भनिएको छ। FATF-ले नेपालले पूरा गर्नुपर्ने भन्दै 6 वटा जिम्मेवारी तोकिदिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने भनिएको छ।
1: यो बीएसबीएस गोर्खा रेडियो हो।

0: बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ दुई वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनुभएको थियो। राजीनामाबारे राजालाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। उहाँले नेतृत्व चयनको तालिका ल्याउन पनि पार्टीलाई आग्रह गर्नुभएको छ।
1: The question my party is asking now is whether I am best placed to lead us into the next general election. I have heard the answer of my parliamentary party to that question, and I accept that answer with good grace. Every decision I've taken has been about putting the country I love first. That is why I will resign as leader of the Labour Party. I have spoken to His Majesty the King this morning to inform him of my decision. I will ask the National Executive Committee of the Labour Party to set out a timetable with nominations opening on the 9th of July and completed by the summer recess. In the case of a contest, this will ensure a new leader is in place before Parliament returns in September.
0: स्टारमरले अब सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तराधिकारी जो बने पनि पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। गत साताको उपचुनावबाट सांसद निर्वाचित एन्डी बनहमलाई स्टारमरको उत्तराधिकारीको रूपमा हेरिएको छ। राजीनामा घोषणा गर्नुअघि स्टारमरले आफू पदमा आउँदा लेबर पार्टी राजनैतिक, आर्थिक र नैतिक रूपमा टाटपट्टिए पनि सबै सम्हालेको दावी गर्नुभएको छ। उहाँले यहुदी विरोधी भावनाको विषयलाई जरेदेखि उखलेर पार्टीलाई परिवर्तन गरेको पनि दावी गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध मुलुकभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पताललाई 23 अर्ब 33 करोड भुक्तानी गरिएको जनाएको छ। बोर्डले आजको निर्णय अनुसार 23 अर्ब 33 करोड 64 लाखको दावी रकम भुक्तानी पेस्की फर्च आउट गरिएको जानकारी दिएको हो। यही असार चारमा अर्थ मन्त्रालयबाट निकास भएको बजेटका आधारमा स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्प प्रसाद गुरागाईले जानकारी दिनुभएको हो। गएको दुई आर्थिक वर्षमा 27 अर्ब 81 करोड 70 लाख भन्दा बढी दावी रकम रुजु गरिएको र अघिल्लो वर्ष स्वास्थ्य संस्थालाई दिएको 4 अर्ब 36 करोड 70 लाख पेस्की रकम फर्च आउट गरिएको पनि बोर्डले जनाएको छ। भुक्तानी पाउने अस्पतालमध्ये भरतपुर अस्पतालले सबभन्दा बढी 7 करोड 11 लाख पाएको छ। त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले 5 करोड 47 लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले 5 करोड 3 लाख र बाकुलहर रत्नगर अस्पताल चितवनले 4 करोड 97 लाख पाएको बोर्डले जनाएको छ। त्यस्तै वीर अस्पतालले 4 करोड 48 लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले 4 करोड 21 लाख, त्रिवी शिक्षण अस्पतालले 4 करोड 4 लाख, दमक अस्पतालले 3 करोड 96 लाख, कोशी अस्पतालले 3 करोड 34 लाख र भेरी अस्पतालले 2 करोड 2 लाख रुपियाँ बिमाको रकम पाएको बोर्डले जनाएको छ। मुलुकको सार्वजनिक ऋण 29 खर्ब 31 अर्ब नाघेको छ। नयाँ सरकार बने यता मात्रै सार्वजनिक ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार गएको जेठ मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण 29 खर्ब 61 अर्ब 19 करोड पुगेको हो। यो ऋण गएको साउन महिनाभन्दा 2 खर्ब 87 अर्ब 14 करोड रुपियाँ बढी हो। नयाँ सरकार भनेको 3 महिना नपुग्दै 1 खर्ब 17 अर्ब 25 करोड 52 लाख सार्वजनिक ऋण थपिएको छ। हालको ऋण दायित्व नेपालको कुल गार्हस्थ उत्पादनको 44.87% पुगेको छ। आज बिहानैदेखि थाल्ने भनिएको रासपा महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीचको छलफल नसकिएकाले बिहान 8 बजेदेखि सुरु हुने भनिएको बन्द सत्र अझै हुन नसकेको हो। प्रदेशका प्रतिनिधिको संख्या मिलाउँदा र लामिछानेले प्रस्तुत गर्ने राजनैतिक प्रतिवेदनलाई अन्त्य रूप दिने विषयमा छलफल भइरहेको खबर छ। चितवनमा जारी सत्तारूढ रासपाको महाधिवेशनमा सांसद अमरेश कुमार सिंह भने उपस्थित नभएको पाइएको छ। पछिल्लो समय सरकारप्रति असन्तुष्टि जनाउँदै आएका नेता सिंहले रासपाको पहिलो महाधिवेशन बहिष्कार गर्नुभएको हो। रासपाका सांसदहरू स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि मधेसका महाधिवेशन प्रतिनिधिको सूचीमा नेता सिंहको नाम छैन। गएको साउन यताको 11 महिनामा झण्डै 19 खर्बको वस्तु आयात भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा 18 खर्ब 94 अर्ब 9 करोड 89 लाख रुपियाँको वस्तु आयात भएको हो। यो रकम अघिल्लो आर्थिक वर्षको 11 महिनाभन्दा गएको 11 महिनामा 15.16% बढी हो। यही अवधिमा नेपालबाट 2 खर्ब 77 अर्ब 97 लाख हाराहारीको वस्तु विदेश गएको छ। निर्यात भने गएको आर्थिक वर्षको यही अवधिभन्दा यसपालि 12.28% बढी भएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राजधानी छपाई ठेक्का प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। राजधानी विभागका महानिर्देशक तीर्थराज हरियाल, निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनेन्द्र मल्ल, सिद्धार्थ थापा र राजाराम दाहाल विरूद्ध मुद्दा दायर भएको छ। त्यस्तै शत्रुधन प्रसाद शर्मा पोखरेल, रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाएर मुद्दा लिएको छ। यो प्रकरणमा झण्डै 8 अर्ब रूपियाँको हिनामिना गरिएको अख्तियारको निष्कर्ष छ। गत वर्ष पासपोर्ट छपाईका लागि 2 प्याकेज बनाएर दिइएको ठेक्कामा 1 अर्ब 55 करोडको ठेक्का म्युह बाउल आईटी सर्भिस र 6 अर्ब 55 करोडको ठेक्का भेरिरासले पाएका थिए। म्युहल भाउरका नेपाल प्रतिनिधि ज्ञानेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापा छन्। यी दुई कम्पनीलाई राजनैतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लागेको छ। मनेन्द्र मल्ल एमाले निकट र सिद्धार्थ थापा काँग्रेस निकट व्यक्ति भएका कारण गत वर्ष एमाले र काँग्रेसको संयुक्त सरकार भएको बेलामा ठेक्का बाँडफाँड भएको आरोप लाग्ने गरेको छ। 6 दिन ढिला गरी गएको शुक्रबार नेपाल पछिको मनसुनी प्रणाली थप 4 प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन आज कोशीको सबै भागसहित मधेस, बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम सुरु भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। यो वर्ष कर्णालीको दक्षिणी भेग, लुम्बिनीको अधिकांश क्षेत्र, मधेसको पूर्वी भेग र कोशीको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने विभागको अनुमान छ। कोटेश्वर जडीबुटीका काउन्टरमा यात्रु तानातान गर्ने 10 जना कर्मचारी पक्राउ परेका छन्। काठमाडौँबाट बाहिरिने यात्रुलाई दुःख हैरानी दिएको आरोपमा कोटेश्वर जडीबुटी क्षेत्रका बस काउन्टरका कर्मचारी, चालक र सहचालक सहित 10 जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नजराज सुवेदीले जानकारी दिनुभएको हो। उनीहरूलाई प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ 2 वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनुभएको थियो। नेतृत्व चयनको तालिका ल्याउन पनि उहाँले आग्रह गर्नुभएको छ।
1: The question my party is asking now is whether I am best placed to lead us into the next general election. I have heard the answer of my parliamentary party to that question, and I accept that answer with good grace. Every decision I've taken has been about putting the country I love first. That is why I will resign as leader of the Labour Party. I have spoken to His Majesty the King this morning to inform him of my decision. I will ask the National Executive Committee of the Labour Party to set out a timetable with nominations opening on the 9th of July and completed by the summer recess. In the case of a contest, this will ensure a new leader is in place before Parliament returns in September.
0: पाल्पाको रैनादेवी सहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। भुटोलबाट छवि पाण्डे।
2: बाँदर र जङ्गली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
3: यसबाट त अब 2-3 करोड जान्छ क्या एक वर्षमा, वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या यहाँबाट। किसान त छैन, सबै बुटोलतिरका व्यापारी लैरहेछ।
2: खुर्सानीकी तारा सारूले एक वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ। उहाँले पनि दालचिनी खेती गर्नुभएको छ। स्थानीय किसानले अब दालचिनी खेतीका लागि स्थानीय स्तरमै पशुधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग माग गरेका छन्।
0: पत्रकारिताको नाममा वडाध्यक्षमाथि दुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरकी 1 पत्रकारलाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका 18 वडाध्यक्ष रविन्द्र देवकोटामाथि आत्मसात दुर्व्यवहार गरेको अभियोगमा पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। हिजो आइतबार महेन्द्रनगरको होटलमा आयोजित लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष देवकोटासँग विवाद परेपछि पत्रकार कुँवरले आत्मपात गरेको भिडियो सार्वजनिक भएको थियो।
4: Thank you. यो पीएफबीएस गोर्खा रेडियो हो।

0: Gorkha Radio. सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: विद्युतीय राहदानी छपाई प्रकरणमा अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजु राणा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणासहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले 10,13,61,67 रूपियाँ बिगो दावी गरेको छ। अख्तियारले अर्याल पछि छपाईमा संलग्न जर्मन कम्पनी मोहलबाउरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्राउ गरेको थियो। राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनिन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल र शत्रुधन प्रसाद शर्मा पोखरेल विरूद्ध मुद्दा हालेको छ। त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाइएको छ। यो प्रकरणमा झण्डै 8 अर्ब रूपियाँको हिनामिना भएको अख्तियारको निष्कर्ष छ। गएको वर्ष पासपोर्ट छपाईका लागि 2 वटा प्याकेज बनाएर मिहलबार आईडी सर्भिसलाई 1,55,00,00,000 र भेरिडासलाई 6,55,00,00,000 ठेक्का दिइएको थियो। मिहलबारका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको हो। यी 2 कम्पनीमाथि राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाएको आरोप छ। काठमाडौँ उपत्यकाका 3 वटै जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। एकैपटक धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 वटा प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6,00,000 भन्दा बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौ पन्छी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यसयता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ। इजरायलका सिहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थी मध्ये 1,231 जना मात्रै पास भएका छन्। 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेशन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायल ले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल शुरू गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिस काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिशमा CIIN इन्टरनेशनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रूपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षार्थीले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो। कोटेश्वर र जडीबुटीका काउन्टरमा यात्रु तानातान गर्ने 10 जना बसका कर्मचारी पक्राउ परेका छन्। काठमाडौँबाट बाहिरिने यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा कोटेश्वर र जडीबुटी क्षेत्रका बस काउन्टरका कर्मचारी, चालक र सहचालक सहित 10 जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो। उनीहरूलाई प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ। 6 दिन ढिला गरी गएको शुक्रबार नेपाल पसेको मनसुनी प्रणाली थप 4 प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन आज कोशीको सबै भागसहित मधेस, बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम शुरू भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

0: विद्युतीय राहदानी छपाई प्रकरणमा अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणा सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। अख्तियारले अर्याल पछि छपाईमा संलग्न जर्मन कम्पनी भोलबावरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्रेको थियो। राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियारले विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनिन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल र शत्रुधन प्रसाद शर्मा पोखरेल विरूद्ध मुद्दा हालेको छ। त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाएको छ। सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स FATFले नेपाललाई फेरि पनि ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा आयोजित FATFको प्लेनरी वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। FATFले नेपाललाई 2 वर्षभित्र सुधारका लागि क्षेत्र समेत तोकेर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो, तर यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै ग्रे लिस्टमै निरन्तरता दिएको हो। नेपालले ग्रे लिस्टबाट निस्कन 2 वर्षको कार्ययोजना बनाए पनि 1 वर्षभित्रको कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको FATFको निष्कर्ष छ। यो सूचीबाट बाहिर निस्कन नेपालले सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी सम्बन्धी प्रमुख जोखिमहरूको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य ब्याङ्क, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो र घर जग्गा क्षेत्रमा जोखिममा आधारित सुपरिवेक्षणलाई सुदृढ गर्नुपर्ने भनिएको छ। त्यस्तै गैर कानूनी मुद्रा तथा मूल्य हस्तान्तरण सेवा, हुन्डी प्रदायकहरूको पहिचान र कारवाहीको प्रमाण प्रस्तुत गर्नुपर्ने र सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने शर्त तोकेको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध मुलुकभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पताललाई 23 अर्ब 33 करोड भुक्तानी गरिएको जनाएको छ।
1: बोर्डले आजको निर्णय अनुसार 23 अर्ब 33 करोड 64 लाखको दावी रकम भुक्तानी पेसकी फर्च आउट गरिएको जानकारी दिएको हो। यही असार 4 अर्थ मन्त्रालयबाट निकास भएको बजेटका आधारमा स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्प प्रसाद गुरागाईले जानकारी दिनुभएको हो। गएको 2 आर्थिक वर्षमा 27 अर्ब 81 करोड 70 लाख भन्दा बढी दावी रकम रुजु गरिएको र अघिल्लो वर्ष स्वास्थ्य संस्थालाई दिएको 4 अर्ब 36 करोड 70 लाख पेसकी रकम फर्च आउट गरिएको पनि बोर्डले जनाएको छ। भुक्तानी पाउने अस्पताल मध्ये भरतपुर अस्पतालले सबभन्दा बढी 7 करोड 11 लाख पाएको छ। त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले 5 करोड 47 लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले 5 करोड 3 लाख र बाकुलहर रत्नगर अस्पताल चितवनले 4 करोड 97 लाख पाएको बोर्डले जनाएको छ। त्यस्तै वीर अस्पतालले 4 करोड 48 लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले 4 करोड 21 लाख, त्रिवी शिक्षण अस्पतालले 4 करोड 4 लाख, दमक अस्पतालले 3 करोड 96 लाख, कोशी अस्पतालले 3 करोड 34 लाख र भेरी अस्पतालले 2 करोड 2 लाख रुपियाँ बिमाको रकम पाएको बोर्डले जनाएको छ।
0: काठमाडौँ उपत्यकाका 3 जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। एकैपटक धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6 लाख भन्दा बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौं पंक्षी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चित कालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यस यता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ। इजरायलका शहर केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थी मध्ये 1,231 जना मात्रै पास भएका छन्। 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेशन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल शुरू गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिश काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिशमा CIIN इन्टरनेशनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रूपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षार्थीले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो। पाल्पाको रैनादेवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। बुटवलबाट छवि पाण्डे।
2: बाँदर र जंगली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
3: यसबाट त अब 2-3 करोड जान्छ क्या एक वर्षमा, वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या यहाँबाट। किसान त छैन, सबै बुटोलतिरका व्यापारी भइरहेछ।
2: खुर्सानीकी तारा सारूले एक वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ। उहाँले पनि दालचिनी खेती गर्नु भएको छ।
4: हाम्रो सबैले गरेका छौँ सबै किसानीमा हामी, अनि खुर्सानीको व्यापक छ, कमाएको छ। हाम्रो अलिअलि काट्नु भ्याए त सके, जति पनि हाम्रो पनि काट्नु भ्याए कमाउने हो।
2: स्थानीय किसानले अब दालचिनी खेतीको लागि स्थानीय स्तरमै पशुधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग माग गरेका छन्।
0: अब खबर फटाफट।
1: गण्डकी प्रदेशमा पर्ने नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका 2 वडालाई लुम्बिनीमा गाभ्न प्रक्रिया शुरू। भौगोलिक हिसाबले पालिकामा आवजाउ गर्न गाह्रो परेको भन्दै विनय त्रिवेणीका वडा नम्बर 6 र 7 छुट्टिने निवेदन दिएपछि लुम्बिनीमा गाभिदिन गाउँसभाको सिफारिस। काँक्रे विहार हाफ म्याराथन पुरुष प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायालाई 1:09:31 दौड पूरा गरेका रोकायालाई 1.5 लाख र 10 किलोमिटर दौड 36:40 पूरा गरेकी धादिङकी सन्तोषी श्रेष्ठलाई 50,000 पुरस्कार। गर्मी अचाक्ली बढेपछि कञ्चनपुर बेदकोट गाउँपालिकामा 4 दिन र भीमदत्तमा 12 दिन विद्यालय विदा। तराई क्षेत्रमा 3 दिनसम्म तातो लहर चल्ने मौसम विभागको अनुमान। पर्वतको कुस्मा नगरपालिकाले 90 करोडको बजेट ल्यायो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनमा प्राथमिकता। गोर्खा नगरपालिका 9 लक्ष्मी बजारको आहाल डाँडामा गोरखनाथ मन्दिर निर्माणको काम धमाधम हुँदै करिब 2 करोड लाग्ने अनुमान गरिएको गोरखनाथ मन्दिर आउँदो फागुनभित्र सकेर भक्तजनका लागि खुला गरिने। र दाङको घोराई उपमहानगरभित्र 9 वर्षमा 198 किलोमिटर सडक कालोपत्रे, यही अवधिमा 458 किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, 280 किलोमिटर नयाँ सडक निर्माण र 68 किलोमिटर सडक मर्मत गरिएको पालिकाको तथ्याङ्क।
0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ 2 वर्षअघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छानिनु भएको थियो। राजीनामाबारे राजालाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। उहाँले नेतृत्व चयनको तालिका ल्याउन पनि पार्टीलाई आग्रह गर्नुभएको छ।
5: The question my party is asking now is whether I am best placed to lead us into the next general election. I have heard the answer of my parliamentary party to that question, and I accept that answer with good grace. Every decision I've taken has been about putting the country I love first. That is why I will resign as leader of the Labour Party.
0: स्टार्मरले अब सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तराधिकारी जो बने पनि पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। विश्वकप फुटबलमा आज राति 11:15 डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्दैछ। राति 14:00 फ्रान्स र इराक भिड्दा बिहान 6:00 नर्वे र सेनेगल भिड्नेछन्। र छ दिन गरी ढिला भएको गएको शुक्रबार नेपाल पसेको मनसुनी प्रणाली थप चार प्रदेशमा विस्तार भएको छ। हवस् त खबर यति नै, नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio हो सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
1: यो BFBS Gorkha Radio हो
0: Gorkha

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरुद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10 अर्ब 13 करोड 4 लाख 61 हजार 474 रुपियाँ
0: कायम गरी अभियोग दर्ता भएको छ। र प्रसङ्गमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोडिएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने,
4: Every decision I've taken,
3: मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जितका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय सङ्कट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्यान्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो। र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रिलको चुनाव अघि 6 महिनामा बर्माको सेना 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रिलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पुजी जारी गरेर छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजाने तयारी भइरहेछ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौँ, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्युलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 दफा 1 बमोजिम बिगो कायम गरी ऐनको दफा 8 एक बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई माग दाबी लिएको छ। टोटल बिगो 10,13,461,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरुद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जुनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्युलबाउर आइडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कारवाही अघि बढाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए का भन्ने विवरणहरू हालै सञ्चार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसङ्ग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झन्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी सुरुमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौँ।
5: यो महोत्तरी 12 देखियो, चितवन र रावपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्ड फ्लू क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्ड फ्लूको H5 भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
6: अब जुन 65-70 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
5: 65 सालमा फाटाफुटादेखि 70 त भक्तपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो सङ्ख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, छिट्टपुट्टा थुप्रै पालिकाहरू छन्, एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, टोखा, साँखु, यता गोदावरी होइन, यता चागुनारायण, यी पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्रमा 1-2 ठाउँमा देखिएको छ। सदर चिजाखानामै चाहिँ बर्ड फ्लू देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाइ कम हुन्छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट वाणी गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब करिब 1.5 महिना जति रह्यो झापा मरण संसदमा हो कि काठमाडौँ पनि बिस्तारै केसहरू चाहिँ सफाइ अथवा चाहिँ क्रमिक रूपमा कम हुँदै जान्छ भनेको हामी प्रक्षेपण गऱ्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरसकै हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो सङ्ख्यामा लेयर्स 80% बढेर चाहिँ लेयर्स सङ्क्रमण भएको हुनाले लेयर्स भनेको फुलपानी कुखुरामा सङ्क्रमण भएको हुनाले चाहिँ त्यसको अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका क्रेट अन्डा राख्नलाई प्रयोग गरिन्छ, त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय फार्महरूले सेल्फ टेस्ट पुनः प्रयोग गरेको अवस्थाहरूमा गर्दा पनि किनभने भाइरसको जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
6: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
5: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्थ्यो त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका
6: छौँ। तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
5: अहिले हेर्नुहोस् त रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कै हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र त्यहाँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र त्यहाँ 2.5 लाख किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि, दाना भयो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% चाहिँ क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा चाहिँ करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
6: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
5: छैन, मान्छेमा विगत 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
6: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चीकरण पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चीकरण उत्पादनहरू चाहिँ ढुक्कसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिमको ढुक्कबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य नै पञ्ची पालन व्यवसायमा देखिएको छ, तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदैछ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीता चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि विभाग छँदैछ, छ बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रिट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रिटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: विद्युतीय राहदानी छपाई प्रकरणमा अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ. अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणा सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको हो. विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले 10,13,04,61,477 रूपियाँ बिगो दावी गरेको छ. अख्तियारले अर्याल छपाईमा संलग्न जर्मन कम्पनी मोहलबाउरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्राउ गरेको थियो. राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनिन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल र शत्रुधन प्रसाद शर्मा पोखरेल विरूद्ध मुद्दा हालेको छ. त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाइएको छ. यो प्रकरणमा झण्डै 8 अर्ब रूपियाँको हिनामिना भएको अख्तियारको निष्कर्ष छ. गएको वर्ष पासपोर्ट छपाईका लागि 2 वटा प्याकेज बनाएर मिहलबार आईडी सर्भिसलाई 1,55,00,00,000 र भेरिडासलाई 6,55,00,00,000 ठेक्का दिइएको थियो. मिहलबारका नेपाल प्रतिनिधि मनिन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको हो. यी 2 कम्पनीमाथि राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाएको आरोप छ. काठमाडौँ उपत्यकाका 3 वटै जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ. एकैपटक धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ. विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 वटा प्राविधिक टोली परिचालन गरिएको छ. हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6,00,000 भन्दा बढी कुखुरा, 1,00,000 अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ. फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ. संक्रमणका कारण दुर्लभ गिद्ध, लाटो कोसेरो, राजहाँस, सारस लगायत दर्जनौ पन्छी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ. त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ. पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ. संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ. संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ. नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो. त्यस यता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ. प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ. इजरायलका स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थीमध्ये 1,231 जना मात्रै पास भएका छन्. 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ. केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङतर्फ B1 स्तर अनिवार्य गरिएको थियो. सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेशन मार्फत परीक्षा सञ्चालन गरिएको थियो. वैदेशिक रोजगार विभागका अनुसार इजरायल 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल शुरू गरिएको छ. यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिस काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो. तर यसपटक इजरायल स्थित पिवाको सिफारिशमा CIIN इन्टरनेशनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो. परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रूपियाँ शुल्क लिइएको थियो. परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षार्थीले विरोध प्रदर्शन समेत गरेका थिए. विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो. कोटेश्वर र जडीबुटीका काउन्टरमा यात्रु तानातान गर्ने 10 जना बसका कर्मचारी पक्राउ परेका छन्। काठमाडौँबाट बाहिरिने यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा कोटेश्वर र जडीबुटी क्षेत्रका बस काउन्टरका कर्मचारी, चालक र सहचालक सहित 10 जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो. उनीहरूलाई प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ. छ दिन ढिला गरी गएको शुक्रबार नेपाल पसेको मनसुनी प्रणाली थप चार प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन आज कोशीको सबै भागसहित मधेस बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम शुरू भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन्। यो खेल अमेरिकाको डालस रंगशालामा नेपाली समयअनुसार अहिले राति पौने 11 बजे हुँदैछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेका हुन्। यसअघि यी दुई टोलीबीच दुईवटा मैत्रीपूर्ण खेल भएका थिए। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोल अन्तरले हराएको थियो। यस्तै सन् 1990 दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए। फिफा वरियतामा साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 3 बजे समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 6 बजे नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा हुनेछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 9 बजे समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्रेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्रपछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। पौडेललाई सुर्खेतको एउटा होटलबाट आज साँझ 5:30 बजेतिर पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। पौडेल विरूद्ध के कस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन। सरकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिज विरूद्धको खोपको चरम अभाव देखिएको छ। खोप नआउँदा बिरामीहरू निजी फार्मेसीबाट महँगो मूल्यमा खोप किन्न बाध्य छन्। टेकु अस्पतालमा दैनिक 500 बढी कुकुरले ठोकेका बिरामी खोपका लागि पुग्ने गरेका छन्। खोप अभावकै कारण टेकु अस्पतालले आकस्मिक विभागबाट प्रदान गर्दै आएको केही सेवा सीमित गरेको छ। जिल्ला तथा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत खोपको आपूर्ति कमजोर हुँदा सर्वसाधारण उच्च जोखिममा परेका छन्। विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाए पनि कुकुरको टोकाईका घटना र रेबिजको जोखिम अझै चुनौतीपूर्ण बनेको छ। नेपालमा प्रत्येक वर्ष 100 बढी मानिसको रेबिजका कारण मृत्यु हुने अनुमान छ। रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रगिरीका 48 पुरूषको ज्यान गएको छ। केही साता अघि कुकुरले ठोकेका ती पुरूषले समयमै रेबिज विरूद्धको खोप एआरभी नलगाउँदा उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्यान गुमाउनु परेको हो। चिकित्सकका अनुसार स्थानीय स्वास्थ्य संस्थामा खोप नहुनु र परिवारको लापरवाहीका कारण संक्रमितले समयमै उपचार पाउन सकेनन्। रेबिजका लक्षण देखिएपछि भने रोग प्राय 100% घातक हुने चिकित्सकहरूले बताएका छन्। इजरायलका स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 बढी परीक्षार्थी मध्ये 1,231 मात्रै पास भएका छन्।
1: 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेशन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल शुरू गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिस काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिशमा CIIN इन्टरनेशनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षार्थी विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो।
0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन बन्द सत्र भोलि मंगलबार बिहानसम्मका लागि सरेको छ। आज बिहान 8:30 बजेका लागि तय गरिएको बन्द सत्र प्रतिनिधिको नाममा देखिएको विवाद नटुङ्गिएपछि सरेको हो। निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्द सत्र भोलि बिहानदेखि शुरू गर्ने तय भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: a lot of credit.
1: He is a good man.
2: Ronaldo Messi FIFA विश्वकप मा सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ. डालस स्टेडियम मा जारी अस्ट्रिया विरुद्धको खेलमा एक गोल गर्दै मेसीले विश्वकप मा सर्वाधिक 17 गोल गर्ने कीर्तिमान बनाउनु भएको हो. मेसीले जर्मनी का मिरोस्लाव क्लोज को कीर्तिमान तोड्नु भएको छ. FIFA विश्वकप फुटबल मा अहिले समूह जे का अर्जेन्टिना र अस्ट्रिया बीच खेल भइरहेको हो. केही बेर अघि सम्म अर्जेन्टिना ले एक गोल गरेको छ. अस्ट्रियाले गोल गर्न सकेको छैन. दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए. अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो. यस्तै अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो. विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पल्ट आमने सामने भएका हुन्. यसअघि यी दुई टोली बीच दुईवटा मैत्रीपूर्ण खेल भएका थिए. सन् 1980 मा डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोलले हराएको थियो. यस्तै सन् 1990 मा दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए. फिफा वरियतामा साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा छन्. विश्वकपमा भोलि बिहान 2:45 समूह आएका फ्रान्स र इराक खेल्दैछन्. यो खेल अमेरिकाको फिलाडेल्फिया रंग सालामा हुनेछ. आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो. फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्. विश्वकपमा भोलि बिहान 6:45 नर्वे र सेनेगल खेल्दैछन्. यो खेल अमेरिकाको न्यूयोर्कको न्यू जर्सी रंगशालामा हुनेछ. फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 9:45 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्. यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ. फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा छन्. सहकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिज विरूद्धको खोपको चरम अभाव देखिएको छ. खोप नपाउँदा बिरामीहरू निजी फार्मेसीबाट महँगो मूल्यमा खोप किन्न बाध्य छन्. टेकु अस्पतालमा दैनिक 500 भन्दा बढी कुकुरले टोकेका बिरामी खोपका लागि पुग्ने गरेका छन्. खोप अभावकै कारण टेकु अस्पतालले आकस्मिक विभागबाट प्रदान गर्दै आएको केही सेवा सीमित गरेको छ. जिल्ला तथा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत खोपको आपूर्ति कमजोर हुँदा सर्वसाधारण उच्च जोखिममा परेका छन्. विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको भए पनि कुकुरको टोकाईका घटना र रेबिजको जोखिम अझै चुनौतीपूर्ण बनेको छ. नेपालमा प्रत्येक वर्ष 100 बढी मानिसको रेबिजका कारण मृत्यु हुने अनुमान छ. काठमाडौँ उपत्यकाका 3 जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ. एकैपटक धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ.
3: विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ. हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6 लाख भन्दा बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ. फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ. संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौ पंक्षी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ. त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ. पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ. संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ. संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ. नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो. त्यस यता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ. प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ.
2: मुलुकको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ.
4: महाशाखाका अनुसार कमजोर नै भए पनि मनसुनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढ़िरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ. कोशीमा 3 दिन अघि सुरु भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ. यो वर्ष मनसुन प्रवेशको सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको शुक्रबार नेपाल आएको थियो. मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ. पश्चिम नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ.
2: नमस्कार.
5: यो BFBS गोर्खा रेडियो हो.

0: FBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली चिया निर्यातमा भारतीय अवरोधपछि देखिएका समस्याको पहिचान र समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन भएको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य छन्। काठमाडौँको कोटेश्वरमा भाटभटेनी नजिक आज एउटा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा छजना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर छ। मोटरसाइकल चालक मकवानपुर घर भई हाल ललितपुर गुवारको बस्ने 22 वर्षका ज्ञान सागर लोप्छन्। मोटरसाइकल पछाडि सवार भोजपुर घर भई हाल गुवारको बस्ने 19 वर्षीय बबिन राई, मोटरसाइकल चालक थापाखेल बस्ने 30 वर्षीय एलिस बानिया लगायत घाइते हुनुभएको हो। घाइतेहरूलाई उपचारका लागि बीएनबी अस्पताल पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। क्षति भएका सवारी साधन तथा कारका चालकलाई प्रहरी वृत्त कोटेश्वरमा राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँगको कुराकानीमा उहाँले पार्टीभित्र स्थापनाकालदेखि नै भूमिका निर्वाह गरेकाले पदाधिकारीमा आफ्नो दावी स्वाभाविक रहने बताउनु भएको हो। पत्रकारहरूले पछिल्लो समय पार्टीभित्र र संसदमा पनि मनिष झा ओझेल पर्दै जानुको कारण पनि सोधेका थिए। जवाफमा झाले आफू सिंहावलोकनमा रहेको बताउनु भएको छ। संसदमा भर्खरै 70 बैठक भएकाले अहिले निष्कर्षमा पुग्न नमिल्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्रेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्रपछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। पौडेललाई सुर्खेतको एउटा होटलबाट आज साँझ 5:30 बजेतिर पक्राउ गरिएको उहाँले बताउनुभयो। पौडेल विरूद्ध के कस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनाको भर्त्सना गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई गैर कानूनी, अलोकतान्त्रिक र अपहरणको शैलीको संज्ञा दिनुभएको छ।
1: गण्डकी प्रदेशमा पर्ने नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका दुईवटा वडालाई लुम्बिनीमा गाभ्न प्रक्रिया शुरू। भौगोलिक हिसाबले पालिकामा आवजाउ गर्न गाह्रो परेको भन्दै विनय त्रिवेणीका वडा नम्बर 6 र 7 छुट्टिने निवेदन दिएपछि लुम्बिनीमा गाभिदिन गाउँ सभाको सिफारिश। काँक्रे विहार हाफ म्याराथन पुरुष प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायालाई 1:09:31 दौड़ पूरा गरेका रोकायालाई 1.5 लाख र 10 किलोमिटर दौड़ 36:40 पूरा गरेकी धादिङकी सन्तोषी श्रेष्ठलाई 50,000 पुरस्कार। गर्मी अचाक्ली बढेपछि कञ्चनपुर बेदकोट गाउँपालिकामा 4 दिन र भीमदत्तमा 12 दिन विद्यालय विदा। तराई क्षेत्रमा 3 दिनसम्म तातो लहर चल्ने मौसम विभागको अनुमान। पर्वतको कुस्मा नगरपालिकाले 90 करोड़को बजेट ल्यायो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनमा प्राथमिकता। गोर्खा नगरपालिका 9 लक्ष्मी बजारको आहाल डाँडामा गोरखनाथ मन्दिर निर्माणको काम धमाधम हुँदै करिब 2 करोड़ लाग्ने अनुमान गरिएको गोरखनाथ मन्दिर आउँदो फागुनभित्र सकेर भक्तजनका लागि खुला गरिने। र दाङको घोराई उपमहानगरभित्र 9 वर्षमा 198 किलोमिटर सड़क कालोपत्रे, यही अवधिमा 458 किलोमिटर सड़क स्तरोन्नति र ग्राभेल, 280 किलोमिटर नयाँ सड़क निर्माण र 68 किलोमिटर सड़क मर्मत गरिएको पालिकाको तथ्याङ्क।
0: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाड़ी बन्नुभएको छ। डालस स्टेडियममा जारी अस्ट्रिया विरूद्धको खेलमा 1 गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक 17 गोल गर्ने कीर्तिमान बनाउनु भएको हो। मेस्सीले जर्मनीका मिरोस्लाव क्लोजको कीर्तिमान तोड्नु भएको हो। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 यसअघि हराएको थियो। यस्तै अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलोपल्ट आमने सामने भएका हुन्। यसअघि यी दुई टोलीबीच 2 मैत्रीपूर्ण खेल भएका थिए। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोलले हराएको थियो। यस्तै सन् 1990 दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए। साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा, अस्ट्रिया 21 स्थानमा छ। अहिलेसम्म खबर यति नै। नमस्कार।

0: कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। डालस स्टेडियममा भएको खेलमा अस्ट्रियालाई 2-0 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले 2 गोल गर्नुभयो। खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ। मेस्सीले आजको 2 गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म 18 गोलको कीर्तिमान राख्नु भएको छ। समूह जेमा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै 6 अङ्क जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अङ्क जोड्दै दोस्रो स्थानमा छ। समान 1 खेल खेलेका जोर्डन र अल्जेरिया अङ्कविहीन छन्। फिफा विश्वकपमा आज बिहान 3:15 समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुँदैछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 औं स्थानमा छन्। विश्वकपमा भोलि बिहान 6:15 नर्वे र सेनेगल खेल्दैछन्। त्यस्तै बिहान 9:15 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। बारामा मोटरसाइकलको ठक्करबाट 3 जनाको ज्यान गएको छ। दुर्घटनामा परि मोटरसाइकलमा सवार 2 जना युवक र 1 पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि जितपुर सिमारा 1 पथलाइया घर भई काठमाडौँ बस्ने 20 वर्षका सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशीको मृत्यु भएको छ। पैदल यात्रुको पहिचान खुल्न बाँकी छ। जितपुर सिमरा 9 छाता पिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएको थियो। दुर्घटनापछि 3 जनालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जोशी र अधिकारीको शव बयोद अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ। मुलुकको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: महाशाखाका अनुसार कमजोर नै भए पनि मनसुनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढ़िरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ। कोशीमा 3 दिन अघि शुरू भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ। यो वर्ष मनसुन प्रवेशको सरदर मितिभन्दा 6 दिन टिरा गरी गएको शुक्रबार नेपाल आएको थियो। मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ। पश्चिमी नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ। वर्षा नभएका कारण पश्चिम नेपालका नेपालगंज र धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। धनगढी र नेपालगंजमा तातो हावाको लहरको चेतावनी पनि जारी गरिएको छ।
0: काठमाडौँ उपत्यकाका 3 जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। एकैपल्ट धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ।
2: विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6 लाख भन्दा बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौ पंक्षी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यसयता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ।
0: मनसुनी वर्षाका कारण पूर्वी तथा मध्य नेपालका 30 दर्जन बढी मुख्य राजमार्ग तथा सड़क प्रभावित भएका छन्।
1: प्रहरी प्रधान कार्यालयले भोजपुर, पाँचथर, इलाम, मोरङ, खोटाङ, महोत्तरी, काभ्रे र मकवानपुरमा सड़क पूर्ण रूपमा वा आंशिक अवरुद्ध भएका जनाएको छ। खोटाङको पंखुमा मध्य पहाड़ी राजमार्ग अवरुद्ध हुँदा भोजपुरको बोखिममा एकतर्फी सञ्चालनमा आएको छ। महोत्तरीको जलेश्वर जनकपुर मार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा काभ्रेको पिपी राजमार्ग बन्द गरिएको छ। मध्य पहाड़ी राजमार्गको 5 थर दुभान खण्ड पनि एकतर्फी भएको छ। मोरङको सुन्दर हरैचामा पर्ने पूर्व पश्चिम राजमार्ग एकतर्फी आवत जावत भइरहेकामा इलामको राजदुवालीमा पनि सडक एकतर्फी भएको छ। मकवानपुरको कोलेखानी फरेपिङ सडक भने मर्मत कार्यका लागि एक महिना बन्द गरिएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो BFBS गोरखा रेडियो हो,
1: रेडियो नेपाल हो। अब सुन्नुहोस् सृजना खत्री हाउडे मायाको आवाजमा नौटंकी माया
2: मिस्टर आरजे।

0: फिफा विश्वकप फुटबलमा अहिले पाउने 3 बजे समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुँदैछ। सम्पत्ति छानबिन आयोगमा हालसम्म करिब 10,000 जनाले मात्रै सम्पत्ति विवरण बुझाएका छन्। करिब 3,000 जनाले विभिन्न व्यक्तिको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी दिएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी र राजनीतिक पदाधिकारीबाट विवरण आउने अनुमान गरे पनि अपेक्षा भन्दा कम विवरण आएपछि म्याद असार मसान्तसम्म थप गरिएको जनाएको छ। विवरण कार्यालयमै उपस्थित भएर हुलाक वा अनलाइन मार्फत बुझाउन सकिने व्यवस्था छ। सरकारले 2062-63 यता सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्ति तथा कर्मचारीको सम्पत्ति संकलन प्रमाणीकरण र छानबिन गर्न आयोग गठन गरेको हो। केही पूर्व न्यायाधीशले भने आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण नबुझाउने घोषणा गरेका छन्। उनीहरूले न्यायाधीशहरूको सम्पत्ति विवरण माग गर्ने अधिकार न्याय परिषदसँग मात्रै रहेको दावी गरेका छन्। आयोगका अनुसार केही पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, पूर्व मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूले भने विवरण बुझाइसकेका छन्। आयोगले विवरण संकलनसँगै प्रारम्भिक अध्ययन समेत शुरू गरिएको जनाएको छ। झापाको बाहुन डाँगीमा हात्ती नियन्त्रण गर्न टास्क फोर्स परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले बाहुन डाँगीमा थप जनशक्ति परिचालन गरेको हो। भारतबाट दर्जनौंको संख्यामा भित्रिने जंगली हात्तीका बथानले क्षति पुर्याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यले 10 जना सुरक्षाकर्मी सम्मिलित स्पेशल टास्क फोर्स परिचालन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालको नम्बर 2 गौडका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडागी सुरक्षा पोस्टमा यसअघि 20 जना सुरक्षाकर्मी रहँदै आएका जानकारी दिनुभएको छ। बाहुनडागी क्षेत्रमा भारतको आसाम र पश्चिम बंगालको वन्यजन्तु आरक्ष रहेको जंगलबाट नेपालमा हात्तीका बथान भित्रिने गरेका छन्। 9 दिन अघि हात्तीले मेचीनगर चारकी 62 वर्षीय पद्मा पौडेललाई घरमै आक्रमण गर्दा उहाँको मृत्यु भएको थियो। केही महिना यता हात्तीले अन्न र फलफूल बालीमा क्षति पुर्याइरहेको स्थानीयको गुनासो छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 2 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका 82 जना साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार लालीगुराँस सहकारीका थप 70 जना बचतकर्ताले बचत फिर्ता पाएका छन्। यस्तै आइडियल नमुना सहकारीका 12 जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। हालसम्म लालीगुराँस सहकारीका 308 जनाको बचत फिर्ता गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गर्ने योजना समितिको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। 76,000 मध्ये 5 लाख भन्दा बढी बचत गर्ने 18,000 रहेको समितिले जनाएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। बुटोलबाट छवि पाण्डे।
1: बाँदर र जंगली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
2: यस वर्ष त अब 2-3 करोड जान्छ क्या, एक वर्षमा वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या। यहाँबाट किसान त छैन, सबै बुटोलतिरका व्यापारी भइरहेछ।
1: खुर्सानीकी तारा सारूले 1 वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ। उहाँले पनि दालचिनी खेती गर्नु भएको छ। स्थानीय किसानले अब दालचिनी खेतीको लागि स्थानीय स्तरमै पशुधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग माग गरेका छन्।

0: विद्युतीय राजधानी छपाई प्रकरणमा अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजु राणा र राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणा सहित 18 जना विरूद्ध मुद्दा चलाएको हो। अख्तियारले अर्यालपछि छपाईमा संलग्न जर्मन कम्पनी मोहलबाउरका नेपाल प्रतिनिधि मनराज मल्ल र राजधानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्रेको थियो। राजधानी छपाई ठेक्का प्रकरणमा अख्तियारले राजधानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनेन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल र शत्रुधन प्रसाद शर्मा पोखरेल विरूद्ध मुद्दा हालेको छ। त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाइएको छ। यो प्रकरणमा झण्डै 8 अर्ब रूपियाँको हिनामिना भएको अख्तियारको निष्कर्ष छ। गएको वर्ष पासपोर्ट छपाईका लागि 2 प्याकेज बनाएर म्युहलबाउर आईडी सर्भिसलाई 1 अर्ब 55 करोड़को र भेरिडासलाई 6 अर्ब 55 करोड़को ठेक्का दिइएको थियो। म्युहलबाउरका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको छ। यी दुई कम्पनीमाथि राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लागेको छ। पोखरा महानगरपालिकाले बसपाको क्षेत्रको व्यापारिक कम्प्लेक्सका संरचनामा डोजर चलाएपछि विस्थापित व्यवसायले पुनस्थापनाको माग गरेका छन्। बसपाको निर्माणका लागि बाधक ठानिएका सुकुम्बासी बस्ती भने अझै हटाइएको छैन। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क भित्रको वास्तोला कम्प्लेक्समा शनिबार अपरान्न डोजर चल्यो। वर्षौंदेखि व्यापार र बसोबासका आधार बनेका सटर तथा संरचना भत्किए। डोजरले टहरा भत्काइरहँदा कमला पुन आफ्नो सामान खोज्दै हुनुहुन्थ्यो, तर धेरै सामान माटो र भग्नावशेष मुनि पुरिसकेको थियो। भावुक हुँदै उहाँले ओढ्ने ओछ्याउने कपडा बाहेक अरू केही निकाल्न नपाएको सुनाउनु भयो।
2: अनि त्यो सबै निकालेर बाहिर राख्यो भने स्वरले लैदिन्छ, भित्रपट्टि राखेको थिएँ। अनि अहिले मैले खाना खानु गएँ, सामान पुऱ्याएर आएँ, आएर हेर्छु त डोजर लगाइदिँदैछ।
1: पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रभित्र रहेको वास्तोला कम्प्लेक्सका करिब 320 संरचना हटाएको छ। महानगरले पटक पटक सूचना जारी गरेपछि धेरै व्यवसायीले पहिले नै सामान सारिसकेका थिए, तर केही व्यवसायी र परिवार भने अन्तिम समयसम्म यही थिए। व्यवसायी सागर भट्टराई आफूहरूलाई हटाउने काम भए पनि पुनस्थापनाको विषयमा स्पष्ट योजना नदेखिएको बताउनुहुन्छ। बस पार्क क्षेत्रभित्र रहेको सुकुम्बासी बस्तीको व्यवस्थापन अर्को चुनौतीको रूपमा रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष दिपेन्द्र मर्सानी बस पार्क भित्र रहेका 572 जनाको अवस्था अध्ययन भइरहेको र व्यवस्थापन पछि निर्माण कार्यले थप गति लिने बताउनुहुन्छ।
3: काम पनि गरिरहेको छ, आजसम्म हामीसँग समथिङ 350 जना जतिको उहाँहरूको अपडेट पनि लिइसकेछौँ भने यता चाहिँ छानबिन भइरहेछ र त्यसको जग्गाको व्यवस्थापन भइरहेछ र सम्बन्धित व्यक्ति तपाईँको जग्गा यो ठाउँमा छ भनेपछि उहाँलाई पनि व्यवस्थापन त्यो ठाउँमा हुन्छ भनेपछि हामी कन्टिन्युस हामी यो बस पार्क बनाउने क्रियाकलापमा हामी यसलाई राखेको छौँ।
0: बेलायती सेनाको सांगीतिक युनिट गोर्खा ब्रिगेड ब्यान्डले विश्वव्यापी प्रदर्शनका लागि तयारी गरेको छ। जोन एडलीको रिपोर्ट।
4: Each year, the pipers and drummers from across the brigade are brought together for ensemble rehearsals before moving on to the parade square, where they learn marching routines and eventually combine movements with live performance. Captain Sunil Gurung is the assistant director of music of the band of the Brigade of Gurkhas.
5: This concentration week is essential to ensure that the highest standard is, can be, you know, represented. What this also allows us to do is where we had to perform in the brigade unit levels, like delivering attestation parade and birthday events, unit party events, where this will allow us to collaborate with the unit pipes and drum and the band.
4: Corporal Navin Magar has been playing the bagpipes for 8 years.
6: We are doing a marching, making the drill perfect. After that, we are trying to get sync with the music with all the bands. Back in unit, we only get a day off to rehearse, whereas here we get whole day to focus on our music.
4: Remarkably, after just a few days, the band, pipes and drums are ready to perform at public events worldwide, including the attestation parade in Nepal.
0: Thank you so much. Namaskar.
7: यो BFBS कुरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले राजीनामा घोषणा गरेको केही घण्टामै मेकरफिल्ड उपनिर्वाचनमा विजयी भएका एन्डी बर्नहमले संसदको सांसदको रूपमा शपथ ग्रहण गर्नुभएको छ। स्टार्मरको राजीनामा लगत्तै लेबर पार्टीभित्र नयाँ नेतृत्वको खोजी तीव्र भएको छ। नयाँ नेतृत्वका लागि बर्नहम सबैभन्दा बलियो उम्मेद्वारका रूपमा अगाडि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। म्यान्चेस्टरका पूर्व मेयर बर्नहम लन्डन आइपुगे लगत्तै उहाँलाई समर्थन गर्ने सांसदहरूको ठूलो लहर देखिएको छ। संसद भवनमा शपथ ग्रहणका क्रममा बर्नहमलाई लेबर पार्टीका सांसदहरूले स्वागत गरेका थिए। बर्नहमले शपथ लिइरहँदा विपक्षी सांसदहरूले भने व्यङ्ग्य समेत गरेका छन्। आफू स्टार्मरको उत्तराधिकारी बन्न तयार रहेको र पार्टीलाई नयाँ दिशा दिने बर्नहमको भनाइ छ। राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू पदमा आउँदा लेबर पार्टी राजनैतिक आर्थिक र नैतिक रूपमा टाट पल्टिए पनि सबै सम्हालेको दावी गर्नुभएको छ। यहुदी विरोधी भावनाको विषयलाई जरैदेखि उखेलेर पार्टीलाई परिवर्तन गरेको उहाँको भनाइ छ। यसैबीच विपक्षी दलहरूले भने सरकारमा भएको यो उथल पुथललाई लिएर कड़ा आलोचना गरेका छन्। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध मुलुकभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पताललाई 23 अर्ब 33 करोड़ भुक्तानी गरिएको जनाइएको छ।
1: बोर्डले आजको निर्णय अनुसार 23 अर्ब 33 करोड़ 64 लाखको दावी रकम भुक्तानी पेस्की फर्च आउट गरिएको जानकारी दिएको हो। यही असार 4 मा अर्थ मन्त्रालयबाट निकास भएको बजेटका आधारमा स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्प प्रसाद गुरागाईले जानकारी दिनुभएको हो। गएको 2 आर्थिक वर्षमा 27 अर्ब 81 करोड़ 70 लाख भन्दा बढी दावी रकम रुजु गरिएको र अघिल्लो वर्ष स्वास्थ्य संस्थालाई दिएको 4 अर्ब 36 करोड़ 70 लाख पेशकी रकम फर्च आउट गरिएको पनि बोर्डले जनाएको छ। भुक्तानी पाउने अस्पताल मध्ये भरतपुर अस्पतालले सबभन्दा बढी 7 करोड़ 11 लाख पाएको छ। त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले 5 करोड़ 47 लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले 5 करोड़ 3 लाख र बाकुलहर रत्नगर अस्पताल चितवनले 4 करोड़ 97 लाख पाएको बोर्डले जनाएको छ। त्यस्तै वीर अस्पतालले 4 करोड़ 48 लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले 4 करोड़ 21 लाख, त्रिवी शिक्षण अस्पतालले 4 करोड़ 4 लाख, दमक अस्पतालले 3 करोड़ 96 लाख, कोशी अस्पतालले 3 करोड़ 34 लाख र भेरी अस्पतालले 2 करोड़ 2 लाख रुपियाँ बीमाको रकम पाएको बोर्डले जनाएको छ।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्रेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्रपछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। पौडेललाई सुर्खेतको एउटा होटलबाट गएको साँझ पक्राउ गरिएको उहाँले बताउनुभयो। पौडेल विरूद्ध के कस्तो मुद्दा हो भन्नेबारे खुलिसकेको छैन। इजरायलका स्याहार केन्द्रमा केयर गिभरको रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थी मध्ये 1,231 जना मात्रै पास भएका छन्।
2: 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेशन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या मागभन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल शुरू गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिश काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिशमा CIIN इन्टरनेशनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रुपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापन कमजोरी भएको भन्दै परीक्षार्थीले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो।
0: 6 दिन ढिलो गरी गएको शुक्रबार नेपाल पसेको मनसुनी प्रणाली थप 4 प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन हिजो कोशीको सबै भागसहित मधेस, बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम शुरू भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। यो वर्ष कर्णालीको दक्षिणी भेग, लुम्बिनीको अधिकांश क्षेत्र, मधेसको पूर्वी भेग र कोशीको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने विभागको अनुमान छ। अहिलेसम्मका खबरै पनि नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: फिफा विश्वकपमा अहिले बिहान 5:45 नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा हुँदैछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। आज बिहान 9:45 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा छन्। कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। डालस स्टेडियममा भएको खेलमा अस्ट्रियालाई 2-0 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले 2 गोल गर्नुभयो। खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ। मेस्सीले आजका 2 गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म 18 गोलको कीर्तिमान राख्नु भएको छ। समूह जेमा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै 6 अङ्क जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अङ्क जोड्दै दोस्रो स्थानमा छ। समान 1 खेल खेलेका जोर्डन र अल्जेरिया अङ्कविहीन छन्। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन बन्द सत्र आज बिहानसम्मका लागि सरेको छ। हिजो बिहान 8:30 लागि तय गरिएको बन्द सत्र प्रतिनिधिको नाममा देखिएको विवाद नटुङ्गिएपछि सरेको हो। निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्द सत्र आज बिहानदेखि शुरू गर्ने तय भएको हो। महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय सदस्यहरूकै नाम छुटेपछि रासुवापाको बन्द सत्र सरेको हो। छुटेका सांसद केन्द्रीय प्रतिनिधि सहित जिल्लाका नेताहरूलाई समेट्ने गरी बन्द सत्र सारिएको छ। 10 जनाभन्दा बढी सांसद र केन्द्रीय नेताको नाम छुटेको खबर छ। महाधिवेशनको उद्घाटन अस्ति आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो। मुलुकको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसून कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: महाशाखाका अनुसार कमजोर नै भए पनि मनसूनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढ़िरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ। कोशीमा 3 दिन अघि शुरू भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ। यो वर्ष मनसून प्रवेशको सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको शुक्रबार